0: जो स्थानीय रूपमा रहेका चाहिँ के भने सामाजिक व्यक्तित्वहरू, सामाजिक संघ संस्था र यसको भूमिका भनेको चाहिँ अझ विशेष अहिले सूचना संचारमा पहुँच धेरै ठाउँमा पुगेको छ। यसमा चाहिँ सञ्चारकर्मीले चाहिँ वास्तवमा जति स्याहार हामीले चाहिँ 5 वर्षसम्म बालबच्चालाई गर्छौँ, गर्भ रहेको अवस्थाबाट र चाहिँ के भने जो चाहिँ के भने पोषणयुक्त खानपिनले चाहिँ के भने सम्पन्न हुन्छ र जो बच्चाहरू चाहिँ बच्चाहरूलाई त्यतिखेर त्यति भइसकेपछि जो स्वस्थ भोलि स्वस्थ रहने र उसको दिमागले पनि त्यसेर काम गर्ने हुनाले भविष्यको लागि पनि त्यो चाहिँ एउटा योग्य दक्ष नागरिक बन्ने रहेछ। त्यसलाई चाहिँ अझ प्रचार प्रसारको चाहिँ अझ बढी र सचेतनाको चाहिँ भूमिका रहने रहेछ र हामीले अब आगामी वर्ष पनि यो बाल पोषणलाई अझ योभन्दा प्रभावकारी हुने गरी अहिले हामीले सबै वडामा सचेतना कार्यक्रमहरू गरेका छौँ र जहाँ अन्य ठाउँमा पनि हामीले चाहिँ के भन्नु विभिन्न दुईटा हामीले प्रत्येक ठाउँमा स्वास्थ्य शिविर
1: प्रभाव पारेकाले यस वर्ष पनि कार्यक्रमलाई विस्तार गर्दै लैजाने नगर प्रमुख पोखरेलको प्रतिबद्धता छ। साथै 14 वटै वडामा सचेतनामूलक अभिमुखीकरण कार्यक्रम प्राथमिकतामा पर्ने उहाँको भनाइ छ। बाल बालिकाको पोषण अवस्था सुधार गर्न उमेर अनुसारको पोसिलो खाना र सरसफाईमा विशेष ध्यान दिन आवश्यक हुन्छ। त्यसका लागि स्थानीय सरकारबाट मात्र नभएर जिल्ला स्थित गैर सरकारी संघ संस्थाबाट पनि काम भएका छन्। यस्ता संस्थाबाट संचालित कार्यक्रमले स्थानीय स्तरमा उत्पादन हुने उपभोग्य सामग्रीलाई उपभोग गर्न प्रेरणा मिलिरहेको छ। सिन्धुलीमा ओल्ड भिजनको सहयोगमा शीर्ष नेपालले स्थानीय तह फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा समन्वय गरी 5 वर्ष मुनिका बाल बालिकामा पोषणको लेखाजोखा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। पोषण, स्वास्थ्य, सरसफाई, मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमसँगै खानाको उपलब्धता भन्दा पनि खान नजानेर चाहिँ पोषणमा कमी भएको अवस्थालाई ध्यानमा राख्दै सामूहिक चुलो कार्यक्रम पनि सञ्चालन गरिएको शीर्ष नेपालका कार्यक्रम संयोजक सागर धितालको भनाइ छ।
2: शीर्ष नेपाल सिन्धुलीले सिन्धुली जिल्लाको विभिन्न पालिकाहरूमा चाहिँ पोषण सम्बन्धी, विपद व्यवस्थापन सम्बन्धी, जीविकोपार्जन सम्बन्धी, महिला तथा बालबालिकासँग सम्बन्धित चाहिँ विभिन्न स्तरका चाहिँ कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेको छ। हाल वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र शीर्ष नेपाल सिन्धुलीले चाहिँ गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिका र तीनपाटन गाउँपालिकाको 16 वटा वार्डमा चाहिँ पोषण र जीविकोपार्जनसँग सम्बन्धित र बालबालिकाको क्षेत्रमा सम्बन्धित चाहिँ कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। त्यस अन्तर्गत पोषणसँग सम्बन्धित चाहिँ हामीले फिक्कल गाउँपालिका, गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकामा चाहिँ 5 वर्ष मुनिका बालबालिकामा पोषणको लेखाजोखा सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेका छौँ। साथै चाहिँ हामीले पोषण, स्वास्थ्य, सरसफाई, मातृ शिशुसँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेका छौँ। यसै अन्तर्गत केही समय अगाडि हामीले चाहिँ यो 12 दिनको बालबालिकाको खानाको उपलब्धता नभएर भन्दा पनि खाना नजानेर चाहिँ पोषणमा कमी भएको अवस्था देखेर चाहिँ 12 दिनको चाहिँ सकारात्मक झुकावका लागि सामूहिक चुलो कार्यक्रम भन्ने कार्यक्रमहरू चाहिँ सञ्चालन गर्दै आइरहेका थियौँ। त्यस अन्तर्गत चाहिँ बालबालिकाको पोषणको अवस्था चाहिँ सुध्रिएको पनि देखिएको छ। साथै शीर्ष नेपाल सिन्धुलीले सरसफाईको क्षेत्रमा पनि खानेपानीमा चाहिँ कार्यक्रमहरू गर्दै आइरहेको छ र साथै बालमैत्री तथा पोषणमैत्री स्थानीय तह निर्माण गर्नको लागि चाहिँ स्थानीय तहहरूलाई सहयोग गर्ने पनि कार्यक्रम गर्दै आइरहेको छ। यी सबै खालका समुदायका लेभलमा, बालबालिकाको परिवारको लेभलमा र सिस्टमको लेभलमा कार्यक्रमहरू गर्दै आइरहँदा फेरि चाहिँ हालसम्म फिक्कल गाउँपालिकाको तीनवटा वडा चाहिँ पोषण मैत्री वडा घोषणा भइसकेको छ भने, 4 वडा पोषण मैत्री स्वास्थ्य संस्था पनि घोषणा भइसकेको छ भने, तीनपाटन गाउँपालिकाको वडा नम्बर 10 चाहिँ बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा हुनको लागि चाहिँ सफल भइरहेको छ। तर अझै पनि हाम्रो समुदायमा चाहिँ बालबालिकाको क्षेत्रमा पोषणमा चाहिँ सुधार गर्नको लागि विभिन्न खालका कार्यक्रमहरू चाहिँ अझै पनि आवश्यकता भएको र समुदायको चाहिँ जनचेतनालाई अझै बढाउनु पर्ने अवस्था देखिएको छ।
1: तीनपाटन गाउँपालिका वडा नम्बर 10 बागमती प्रदेशकै पहिलो पोषण मैत्री वडा घोषणा भएको छ। यस्तै जिल्लामा फिक्कल गाउँपालिकाको 5 नम्बर वडालाई यसै वर्ष पोषण मैत्री वडा घोषणा गरिएको छ। यसले पोसिलो खाना, स्वच्छ खानेपानी, हात धुने बानी, सरसफाई सफाइ र पोषण सम्बन्धी व्यवहारलाई जोड्न सहयोग पुर्याएको छ। यसर्थ सरकारको 2087 सालसम्म नेपाललाई पोषण मैत्री घोषणा गर्ने लक्ष्य पूरा गर्न जिल्ला समन्वय समितिले जिल्लाका 9 पालिकामा समन्वयात्मक भूमिका खेलिरहेको जनाएको छ। जिल्लाका 79 वडालाई बाल पोषण मैत्री वडा घोषणाका लागि प्रेरणा जगाउने र सचेतनाका कार्यक्रम गरिरहेका स्थानीय तहलाई थप जागरूक बनाउने काम भइरहेको जिल्ला समन्वय समितिका उपप्रमुख शान्ता कार्कीको भनाइ छ।
3: स्थानीय तहमा पोषण मैत्री स्थानीय शासन जुन 2087 सम्ममा हामीले चाहिँ सबै ठाउँमा गर्नुपर्छ, देशभरिमा चाहिँ सबै ठाउँमा। तर अब यो पोषण मैत्री स्थानीय पालिका, पोषण मैत्री वडा कसरी घोषणा गर्ने र जिल्लालाई पनि पोषण मैत्री घोषणा गर्नको लागि स्थानीय सरकार र जिल्ला समन्वय समितिले पनि यसमा एकदम अहम भूमिका निर्वाह गर्नुपर्नेछ। मुख्यत राज्यले नै यसको चाहिँ अझ निगरानी गर्नुपर्छ भन्ने मलाई लाग्छ। राज्यले अब जुन बालबालिकाहरूलाई पोषणको चाहिँ उपयुक्त पोषण मैत्री वडा घोषणा गरेर स्थानीय तहमा बालबालिकाहरूलाई चाहिँ एकदम अब्बल बालबालिका हाम्रा भविष्यका कर्णधारहरूलाई पोषण मैत्रीदेखि यो पोषण भन्ने कुरो चाहिँ गर्भ अवस्थादेखि नै, आमाको गर्भदेखि नै जुन बाल अवस्थासम्म पछाडिसम्म चाहिँ यो पोषणको ठूलो आवश्यकता छ। यसले स्वस्थ बालबालिकाहरू जन्माउनको लागि र हाम्रो स्वास्थ्य नागरिक बनेर हाम्रो स्थानीय तह लगायत देशलाई नै एउटा समृद्धि देशतर्फ लैजानको लागि पोषणको महत्व छ। र सरकारले पनि जुन संघ सरकार, प्रदेश सरकार र स्थानीय सरकारले यसलाई पोषणलाई एकदम प्राथमिकतामा राखेको छ। हाम्रो स्थानीय तहको यो असल शासन अन्तर्गतको पनि यो एउटा कार्यक्रम हो। यसलाई कसरी चाहिँ समृद्धितर्फ लान सकिन्छ, यसलाई चाहिँ छिटो कसरी चाहिँ हाम्रा देशका सबै वार्डमा घोषणा गर्न सकिन्छ भनेर हामीले चाहिँ यो पोषणलाई व्यापक रूपमा अलि छलफल पनि ल्याएका छौँ। स्थानीय पालिकाहरूको सम्पूर्ण स्थानीय पालिकाहरूलाई हामीले तपाईँहरूले सबै पालिकाहरूमा चाहिँ पोषण वडा घोषणा गर्नुपर्छ र अनि तपाईँहरूले सबै पालिकामा घोषणा गरेपछि हामी जिल्लामा पनि यो पोषण जिल्ला, पोषण मैत्री जिल्ला घोषणा गर्नेछौँ भनेर हामीले सूचना प्रवाह जिल्ला समन्वय समिति सिन्धुलीको तर्फबाट यहाँलाई सबैलाई हामीले अवगत गराएका छौँ। र यो चाहिँ एउटा कार्यविधिमा के छ भन्दाखेरि पोषण मैत्री वडा घोषणा गर्नको लागि जिल्ला समन्वय समितिलाई एउटा समितिको जिल्ला
1: नियमित अनुगमन पनि आवश्यक हुन्छ। यस्तै घरमै उत्पादन गर्न सकिने तरकारी, फलफूल, दाल, अण्डा, दूध लगायत पोषिला खाद्य पदार्थको उत्पादन र भोग बढाउन कार्यक्रम केन्द्रित हुनु पनि उत्तिकै आवश्यक छ। सामुदायिक सूचना नेटवर्क सीआईएनका लागि एम चौलागाई, रेडियो सिद्धबाबा, सिन्धुली।
4: पछिल्लो अवस्थामा स्थानीय पाठ्यक्रममा पोषण समावेश, विद्यालय तहका बालबालिकालाई खानपान र सरसफाई सम्बन्धी सचेतना जोगाउन स्थानीय पाठ्यक्रममा पोषणका विषयहरू समावेश, दिवा खाजा कार्यक्रमको व्यवस्थापन, सामुदायिक विद्यालयका बालबालिकाका लागि सरकारले उपलब्ध गराउने दिवा खाजा कार्यक्रमको अनुगमन र स्थानीय उत्पादनको प्रयोगमा जोड़ दिने काम भइरहेको छ। रेडियो मर्स्याङदी लमजुङका खुशीमाया गुरूङले बेसीसहर नगरपालिकाका उपमेयर पद्मा गुरूङसँग पालिकाहरूले गरिरहेको कामका बारेमा कुराकानी गर्नुभएको छ।
5: बेसीसहर नगरपालिकाको समग्र 11 पोषण अवस्थालाई हेर्दा हाम्रो चाहिँ अहिले एकदमै न्यून बालबालिकामा मात्रै पोषण अवस्था एकदम कमजोर देखिन्छ। अहिले हाम्रो डाटा अनुसार 3 बालबालिकाको पोषण अवस्था चाहिँ कमजोर देखिन्छ। अब त्यो चाहिँ विशेष गरेर उनीहरूले चाहिँ खानपानमा यसको घर परिवारले धेरै ख्याल नगर्नको कारणले चाहिँ त्यो अवस्थाहरू कमजोर भएको, नत्र धेरै जसोको चाहिँ पोषण अवस्था चाहिँ राम्रै देखिन्छ।
6: अनि त्यस्तै बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषणयुक्त खानाको ठूलो भूमिका हुन्छ भन्छ।
5: पोषणयुक्त खाना खानुपर्छ भनेर त पालिकाले सहयोग गर्ने कुरो भएन, उनीहरूलाई चाहिँ जनचेतनाको कार्यक्रमहरू गराइन्छ। जनचेतनाको कार्यक्रम गर्दाखेरि चाहिँ कुन खानेकुराले चाहिँ बालकको कुन पार्टलाई चाहिँ सहयोग गर्छ, जस्तै भिटामिन प्राप्त हुने, प्रोटिन प्राप्त हुने, कार्बोहाइड्रेट प्राप्त हुने, होइन यस्तै किसिमको खानेकुराको वर्गीकरण जुन छ त्यसलाई चाहिँ हाम्रो स्वास्थ्य आमासम्म पनि यो छलफल हुन्छ, गाउँघर क्लिनिकमा पनि यो छलफल हुन्छ, खोप कार्यक्रमहरूमा पनि स्वास्थ्य कर्मी र त्यहाँ विशेष गरेर 1000 आमाहरू आउनुहुन्छ नि त खोप कार्यक्रमहरूमा, 1000 आमाहरू आउने हुँदा त्यो कार्यक्रममा उहाँहरूलाई चाहिँ त्यो सम्बन्धीको सचेतना कार्यक्रम चाहिँ हरेक कार्यक्रममा गर्ने चाहिँ पालिकाको योजना छ। त्यही अनुसार स्वास्थ्य कर्मीहरूले चाहिँ हरेक आमाहरूले चाहिँ यो सचेतना कार्यक्रम चाहिँ दिइरहेको हुन्छ, गरिरहेको हुन्छ।
6: जस्तो अहिले चाहिँ बालबालिकाहरूमा चाहिँ धेरै चौचौ खाने, कुरकुरे, चिप्स, बिस्कुट जस्ता जङ्क फुडहरू धेरै खाने बानी हुन्छ। यस्तो बानी चाहिँ धेरै बढ्दै गएको छ धेरै बालबालिकामा। नगरपालिकाभित्रको विद्यालयमा चाहिँ जङ्क फुडको अवस्था कस्तो छ, तपाईँले अब अनुगमनको लागि जानुहुन्छ, त्यो बेलामा चाहिँ जङ्क फुडको अवस्था कस्तो पाउनु भएको छ, यसको न्यूनीकरणको लागि चाहिँ नगरपालिकाले के गरिराख्नु भएको छ?
5: हामीले अभियानको रूपमा त हरेक बालबालिकालाई चाहिँ पोषणयुक्त खाने, आफ्नै घरमा उत्पादन भएको खानेकुराहरू, तरकारी भयो, खाना भयो, हरेक कुराहरू खाजामा भयो, त्यही खानेकुरालाई जोड्नुपर्छ भनेर सचेतना कार्यक्रम, अभिमुखीकरण कार्यक्रमहरू त गरिरहेको हुन्छ होइन। तर अलिकति बालबालिकाहरू के हुन्छ भन्दा आमाहरूलाई पनि रेडिमेड खाजा छिटो हुने, सजिलो हुने, अनि बालबालिकाले पनि त्यसमा चाहिँ केमिकल भएको कारणले त्यो टेस्टी हुन्छ नि त, त्यस्तै भएको कारणले पनि बालबालिकाहरूले प्रायः त्यो चाहिँ मन पराउने गरिन्छ। जस्तै हाम्रो दिवा खाजामा 1-5 को दिवा खाजा हुन्छ नि त, त्यो दिवा खाजामा चाहिँ पोषणयुक्त खानेकुरा हुनुपर्छ भन्ने कुरामा चाहिँ जोड गरिन्छ होइन। विद्यालय मार्फत, स्वास्थ्य संस्था मार्फत जाने हो नि त कार्यक्रम त हाम्रो, त्यसमा चाहिँ त्यसलाई जोड दिइन्छ पोषणयुक्त खानालाई। तर चाहिँ अधिकांश अभिभावकहरू चाहिँ कार्यक्रमहरू त गरिरहेको हुन्छ होइन। तर अलिकति बालबालिकाहरू के हुन्छ भन्दा आमाहरूलाई पनि रेडिमेड खाजा छिटो हुने, सजिलो हुने, अनि बालबालिकाले पनि त्यसमा चाहिँ केमिकल भएको कारणले त्यो टेस्टी हुन्छ नि त, त्यस्तै भएको

0: बालबालिकालाई चाहिँ पोषणयुक्त खाना भन्दा चाहिँ जङ्क फुडहरू खाने कुरामा चाहिँ जति हामीले अब उनीकरण गरे पनि उहाँहरूको प्रक्रिया चाहिँ देखिन्छ कि त्यो चाहिँ
1: जस्तै तपाईँले भन्नुभयो विद्यालयमा प्रयोग हुने दिवा खाजा चाहिँ बालबालिका पोषणसँग जोडेर हेरिन्छ होइन यसमा चाहिँ हामीले नगरपालिकाबाट चाहिँ कोदो फापर गेडागुडी सागदर्ची जस्तो चाहिँ रैथानी बालीहरूलाई चाहिँ पोषणको दृष्टिकोणले महत्वपूर्ण पनि मानिन्छ नगरपालिकाले चाहिँ यस्ता रैथानी बालीलाई उत्पादन र संरक्षण बढाउन र उपभोग बढाउन चाहिँ के गर्नुभएको छ अहिलेसम्म
0: त्यसमा त नगरपालिकाले दिवा खाजामा चाहिँ एक किसिमको कार्यपालिका नै हुन्छ होइन दुई दिन जति चाउलो खुवाउने एक दिन खिर खुवाउने एक दिन फलफुल खुवाउने एक दिन अन्डा खुवाउने होइन आफ्नै स्थानीय स्तरमा जुन किसिमको खानेकुरा पाइन्छ जस्तै सिस्नो हुन सक्छ कर्कलो हुन सक्छ होइन साग सब्जीहरू हुन्छ त्यो पनि जाउलोमा मिसाएर खुवाउने होइन जाउलो पकाउँदाखेरि जाउलोमा मिसाउन मिल्ने जाउलोमा खुवाउने अब फलफुलै खुवाउँदा पनि गाउँमा केरा छ भने त्यो दिनमा चाहिँ केराको कोजेलीहरू खुवाइदिने होइन अनि गाउँकै भैँसीको घिउहरू पाइन्छ होइन त्यो जाउलोमा पनि गाउँकै भैँसीको घिउहरू चाहिँ प्रयोग गर्ने र फलफुल पनि सकभर गाउँकै खोजेर खुवाउने र अन्डाहरू हुन्छ गाउँतिर पनि अहिले पालेको हुन्छ नि त लोकल कुखुराहरू पनि लोकल कुखुराकै अन्डाहरू ल्याएर खुवाउने चाहिँ कार्यक्रम चाहिँ ठ्याक्कै त्यो हुन्छ कति विद्यालयले चाहिँ निर्देशन अनुसारै काम गरिरहेको हुन्छ केही विद्यालयहरूले चाहिँ मैले अघि नै भने अल्छीपनाले गर्दाखेरि छिटो हुने अनि शुक्रबार चाहिँ बिस्कुट खुवाएर पठाउने होइन त्यो पनि भेटिन्छ
1: जस्तै अब बालबालिकाको पोषण समस्या केवल खाना मात्रै नभइकन अभिभावकहरूले पनि पोषण सम्बन्धी अभिभावकमा थोरै ज्ञान चाहिँ कमी भएको जस्तो हामी महसुस गर्छौ होइन यसको लागि अभिभावकलाई पोषणयुक्त खाना र स्वास्थ्य खानपान बारे सचेत गराउन चाहिँ नगरपालिकाले चाहिँ के कदम चाल्नुपर्छ जस्तो लाग्छ
0: अहिलेसम्म मैले अघि नै भने खोप कार्यक्रम मार्फत पनि गरेको छ गाउँघर क्लिनिक मार्फत पनि गरेको छ अब हरेक विद्यालयमा कम्तीमा पनि एउटा विद्यालयमा चाहिँ पाँच छवटा इभेन्टहरू चाहिँ हुन्छ स्वास्थ्य कर्मीहरू गएर यही पोषण सम्बन्धीको सरसरी हामीले त्यो सबै कुराहरू चाहिँ उनीहरूले फिल्डमै गएर कर्मचारीले उहाँहरूको कोदोको त्यो उनीहरूको के छ अब त्यो नाप्ने तरिकाहरू त्यो अनुसार नापेर चाहिँ धेरै कोदो उत्पादन गर्ने कृषकलाई हामीले सम्मान पनि गर्यौँ यो वर्ष होइन थोरै पैसा भए पनि हामीले सम्मान गर्यौँ तरकारीको लागि पनि त्यसरी नै हामीले सम्मान गरिरहेको अवस्था छ त्यसकारण अब चाहिँ पोषणमैत्री घोषणा गर्ने कार्यक्रममा जान्छौँ त्यो कार्यक्रमले गर्दाखेरि चाहिँ हामी सरकारवालाहरूलाई ठाउँ ठाउँमा बोलाउने अभिमुखीकरण कार्यक्रमहरू दिने कार्यक्रमहरू चाहिँ गरिन्छ तर मलाई धेरै ठूलो चुनौती चाहिँ हो जस्तो लाग्दैन कि अभिभावकले नै बुझ्नुपर्छ अभिभावक सचेत भयो भने यो रैथाने बाली उत्पादन गर्ने कुरामा पनि उहाँहरू चाहिँ प्रोत्साहन गर्न सकिन्छ गरिरहेको पनि छ पालिकाले प्रोत्साहन पनि गरिरहेको छ त्यसकारण चाहिँ यो रैथाने बाली चाहिँ पोषण खाजामा चाहिँ जोड्ने अभियानमा चाहिँ हामी पालिका चाहिँ सबै लागिरहेको अवस्था चाहिँ छ
2: यो पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनको लागि पालिकाको ओडाहरूले के गर्दैछ भन्दा ओडाहरूको फरक फरक चाहिँ हुन सक्छ होइन कुनै ओडाले अन्डा वितरण गर्ने अनि कुनै ओडाले चाहिँ घिउहरू पनि दिने अनि उनीहरू चाहिँ ग्रोथ मोनिटरिङको लागि जब स्वास्थ्य केन्द्रमा आउनुहुन्छ त्यो स्वास्थ्य केन्द्रमा ग्रोथ मोनिटरिङको लागि आउँदाखेरि चाहिँ उनीहरूलाई नुन भयो आइरन नुनहरू अनि साबुन भयो बालबालिका बच्चालाई नै आवश्यक पर्ने हजार दिनभित्रकै आमालाई आवश्यक पर्ने जस्तो नुन घिउ अन्डा साबुन भयो यस्ता सामग्रीहरू पनि थप वितरण गरेको चाहिँ छ यो कार्यक्रममा चाहिँ पालिकाको छ
3: यो कुराकानीसँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौं आज हामीले पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकार र सरोकारवालाको भूमिकाको बारेमा कुराकानी गर्यौं आजको विषयवस्तु तपाईंलाई कस्तो लाग्यो सल्लाह सुझाव र जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुनेछ
4: साथै तपाईंले हामीलाई हाम्रो फेसबुक पेज सीआईएन खबरमा गएर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ हामी तपाईंको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौ
3: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सीआईएनले तयार पारेको कार्यक्रम पोषण संवादबाट म दीपक आचार्य
4: अनि म सन्तोषी रावल
3: बिदा हुन्छौ नमस्कार
5: यो रेडियो दिदी बहिनीको समय सूचक हो
6: अहिले बिहानको ठिक छ बज्यो।

0: आवाज विहीनको आवाज परिवर्तनको संवाहक रेडियो दिदी बहिनी 95.2 MHz
1: नालक एनसीएल आजिएटाका संचालक नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका संचालक र सीईओ तथा प्राधिकरणकै पूर्व अध्यक्षलाई प्रतिवादी बनाइएको मुद्दाको कुल बिगो 96.12 करोड़ 17 लाख रूपियाँ छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयको ठगी संगठित अपराध तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी कसूरमा मुद्दा दायर भएको हो। यसमा स्मार्ट सेलको उपकरण निलामी र एनसेलको शेयर खरिद बिक्रीको विषयमा छुट्टा छुट्टै बिगो कायम गरिएको छ। एनसेलको शेयर बिक्रीबाट राज्यलाई 87.02 करोड़ 64 लाख रूपियाँ घाटा भएको भन्दै सोही बराबरको बिगो कायम गरिएको छ। त्यस्तै स्मार्ट सेलको उपकरण निलाममा सर्वेश जोशी, सतीश लाल आचार्य, सचिन लाल आचार्य, भास्कर लाल, नरसिंह जोशी, ज्योति प्रकाश पाण्डे, पृथ्वी बहादुर पाण्डे, प्रजय राज भण्डारी, कवि कुमार ब्रिजेवाला र दिवाकर शाक्य उडाई र शालिक राम वेलवासे र शोभा श्रेष्ठलाई प्रतिवादी बनाइएको छ। लाइसेन्स खारेज भएसँगै सरकारको स्वामित्वमा आएको स्मार्ट सेलको बीटीएस टावर लगायतका उपकरण निलाम गरी एनसेलले खरिद गरेको थियो। यस प्रक्रियामा कानून मिचिएको अभियोग छ।
2: यसैबीच सम्पत्ति शुद्धिकरण सम्बन्धी अर्को मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले हिजो भट्ट र अग्रवाललाई पूर्वपक्ष थुनामा राख्न आदेश दिएको हो। उनीहरू धितोपत्र कारोबार तथा सम्पत्ति शुद्धिकरण सम्बन्धी अघिल्लो मुद्दामा पूर्वपक्ष थुनामै छन्। यसअघि असार 3 गते विशेष अदालतले उनीहरूलाई थुनामा पठाउन आदेश दिएको थियो। सम्पत्ति शुद्धिकरणको पहिलो मुद्दामा थुनामा रहेका उनीहरूलाई हिजो अर्को मुद्दामा विशेष अदालतमा उपस्थित गराइएको थियो। दुवैजनाको बयान र थुनछेक बहसपछि विशेषले थुनामा पठाउने आदेश गरेको हो। पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई प्रतिवादी बनाइएको सम्पत्ति शुद्धिकरणको दोस्रो मुद्दामा भट्ट र अग्रवाल विरूद्ध पनि मुद्दा थियो। विशेषले पौडेललाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो। त्यही अनुसार उनी तारेखमा पनि छन्। उक्त मुद्दामा भट्टलाई 26.63 करोड़ 27,71,059 रूपियाँ र अग्रवाललाई 25.59 करोड़ 20,06,124 रूपियाँ बिगो कायम गरिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले सीआईएनसँग बताउनुभयो। यसअघि पनि भट्ट र अग्रवालमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गरेको थियो। अनुसन्धानपछि उनीहरू विरूद्ध विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतमा छुट्टा छुट्टै मुद्दा दायर गरिएको थियो।
1: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसूरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किनु भएको छैन। पूर्व सभापति देउवा भने कांग्रेस नेतृपक्षको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा 13 फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगापुर जानुभएको थियो। त्यसदा उहाँ विदेशमै हुनुहुन्छ। पूर्व परराष्ट्रमन्त्री राणा 21 पुसमा त्रिभुवन विमानस्थलबाट दिल्ली प्रस्थान गर्नुभएको थियो। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको समेत बताउनु भएको छ। तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषय उपचार भइरहेको भनेर खुलाइएको छैन। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुग्नु भएको हो। आज काठमाण्डुबाट दिल्ली हुँदै सिंगापुर पुग्नु भएको थियो। देउवा काठमाण्डुबाट सिंगापुर जानुभएको थियो। देउवा दम्पतिले आफ्नो बसाईबारे आधिकारिक रूपमा केही खुलाउनु भएको छैन। अनुसन्धान छलेर विदेश भागेको आरोप पनि उहाँहरू विरूद्ध लागेको छ। यति लामो अवधिसम्म विदेश बसाई र उपचार खर्चको स्रोत के हो भन्ने प्रश्न पनि उठिरहेको बताइएको छ। देउवा दम्पतिले विदेशमा उपचाररत रहेको बाहेक अरू खुलाउनु भएको छैन। 25 चैतमा देउवाले फेसबुक पोस्ट मार्फत स्वास्थ्य उपचारका निम्ति हाल हामी विदेशमा छौं र अझै उपचारका क्रम जारी नै रहेको जानकारी गराउनु भएको थियो। वास्तविकता समय क्रमसँगै खुल्दै जाने नै छ। अतिरञ्जित गरी सार्वजनिक भएका विवरणहरू भ्रममा नपर्न सबैमा अपील गर्दछु उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको थियो। यसबारे कांग्रेस पनि मौन रहेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसले देउवा उपचारका क्रममा विदेशमा रहेको भन्ने बाहेक अरू कुरा पार्टीलाई आधिकारिक जानकारी नभएको समेत बताउनु भएको छ।
2: सरकारले संक्रमित पशुको पीड़ा रहित मरण अर्थात युथेनेसिया गर्न सकिने व्यवस्था सहित संक्रामक पशुरोग नियन्त्रण विधेयक ल्याएको छ। यसले पशुधन जोगाउँदै आर्थिक समृद्धिमा योगदान दिने पनि विश्वास गरिएको छ। रोग नियन्त्रणका लागि द्रुत प्रतिकार टोली सहित पशु सेवा विभागको नेतृत्वमा समन्वय समिति रहने व्यवस्था समेत प्रस्ताव गरिएको छ। समन्वय समितिले प्राविधिक सहयोग तथा रोग नियन्त्रणमा समन्वय सहकार्य र सहजीकरण गर्ने जनाइएको छ। युथेनेसिया गर्नका लागि संक्रामक पशु रोग प्रमाणित हुनुका साथै उपचारविहीन र पीड़ादायी अवस्थामा रहेको पशु हुनुपर्नेछ। संक्रामक पशु रोग प्रमाणित भई उपचारविहीन भई पीड़ादायी अवस्थामा रहँदा पशुलाई नियन्त्रण वा व्यवस्थापन गर्नुपर्ने भएमा दर्तावाला पशु चिकित्सकले पीड़ारहित मरण अर्थात युथेनेसिया व्यवस्था गर्न सक्ने विधेयकमा उल्लेख गरिएको छ। राष्ट्रिय सभामा संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 पेश गरिएको छ। पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 पशुमा लाग्ने संक्रामक रोगबारे व्यवस्था गरी पनि स्पष्ट नहुँदा समयमै रोग नियन्त्रण सम्बन्धी कार्य संचालनमा कठिनाई हुँदै आएको थियो। यसैबीच देशभरमा सर्प दंश विरूद्धको औषधिको अभाव भए पनि त्यसलाई टार्नको लागि सरकारवाला निकायको बीचमा समन्वय भइरहेको सरकारले दावी गरेको छ। विभिन्न सर्पदंश उपचार केन्द्रमा देखिएको औषधिको अभाव टार्न सरकारले स्वास्थ्य संस्थाहरूलाई आदान प्रदानको अभ्यास गर्न निर्देशन दिएको छ। सीआईएनसँग कुराकानी गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी
3: मिले एउटा संस्थामा खोप नभएको अवस्थामा नजिकमा रहेको अर्को सर्पदंश उपचार केन्द्रमा भएको खोपलाई स्थिति व्यवस्थापन गरेर पनि उपचारलाई अहिले व्यवस्थापन गरिरहेका छौं। अहिलेसम्म हाम्रो सम्बन्धित देशबाट सम्बन्धित सप्लायरहरूबाट जानकारी प्राप्त भए अनुसार हामी एकदमै चाँडै ल्याइदिन्छौ भन्नुभएको छ। खरिद भइसकेर उहाँहरूले यहाँ सेन्ट्रल स्टोरमा दिने भनेर भनिएको समय र म्याद पनि सकिसकेको चाहिँ छ, तर अहिले कुरा गर्दाखेरि हामी ल्याइदिन्छौ, हामी चाँडै ल्याइदिन्छौ, सम्बन्धित देशको परीक्षणले गर्दा ढिलो भएको भन्ने कुराहरू जानकारी छ। तर त्यो नआइपुगे पनि हाम्रो सर्पदंश उपचारका लागि सर्पदंशको प्रतिविध चाहिँ अहिले पनि सर्पदंश उपचार केन्द्रहरूमा छन्, केही भण्डारणहरूमा पनि छन्। ठूलो मात्रामा ठूलो समयसम्मलाई धेरै समयसम्मलाई पुग्ने गरी त्यति मात्रामा चाहिँ नभएको हो।
2: यसैबीच राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बजारमा देखिएको खाना पकाउने ग्यासको अभाव टार्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा अधिकांश सांसदले ग्यासको अभाव भएको र उपभोक्ताहरू मर्कामा परेको विषय उठाएपछि अध्यक्ष दाहालले सरकारको ध्यान आकर्षण गराउनु भएको हो। सांसद तुल प्रसाद विश्वकर्माले ग्यास अभावका कारण नागरिकले कष्ट भोग्नु परेको उल्लेख गर्नुभयो भने अर्का सांसद नरबहादुर विष्टले उपभोक्ताले कहिलेसम्म ग्यास पाउने हो भनेर प्रश्न गर्नुभयो। सर्वसुलभ रूपमा ग्यास नपाउँदा लाइन बस्नुपर्ने अवस्था आएको भन्दै अधिकार कर्मीहरूले पनि सरकारको ध्यान आकर्षण गराउँदै आएका छन्। सरकारले भने विभिन्न ग्यास डिपो लगायत अरू सरकारवाला निकायसँग संवाद र अनुगमनलाई पनि तीव्रता दिइरहेको दावी गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा नागरिकको गुनासो सम्बोधनका लागि सांसदले गर्ने काम र बनाउने योजना
4: चाहना आकांक्षा राखेका हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गर्दै हुन्थ्यो, मलाई यसमा सहयोग गर्दै हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकांक्षा हुन्छ। समय दिनको लागि त्यो सम्बन्धी एकजना व्यक्ति राखिदिएको छु। अनावश्यक कुनै चाहिँ अधिकारीले दुःख दियो कुराहरू चाहिँ समस्याहरू हुन्छन्।
2: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना। खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ़दा पनि किसान भने घाटामा लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: नेपाल विविध जाति भाषा धर्म र संस्कृतिको साझा फुलबारी हो। मानवता नै सबै धर्मको मूल मर्म हो। आपसी सम्मान सहिष्णुता र सद्भाव सबै धर्मको सन्देश हो।
6: यस्तो अवस्थामा हामी सबैले संयमता अपनाऊ। अपुष्ट समाचार अफवाह वा सामाजिक सञ्जालमा फैलाइएका भ्रामक सामग्रीलाई विश्वास नगरौ।
7: मतभेद भए संवादबाट समाधान खोजौ। सबैले कानूनको सम्मान गरौ र एक अर्काको अधिकारको रक्षा गरौ।
5: शान्ति कायम राख्नु हरेक नागरिकको साझा जिम्मेवारी हो। आज हामीले देखाएको संयमता र जिम्मेवारीले भोलिको सुरक्षित शान्त र समावेशी नेपाल निर्माणमा योगदान पुर्याउँछ।
6: शान्ति सद्भाव र मानव अधिकारको रक्षाका लागि सामुदायिक रेडियो प्रसारक संघ नेपालको अपील।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
11: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल,
11: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
1: हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विभागका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानमै आसपासमा उपस्थित छ। यति बेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल आएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बादल सहित मौसम सामान्य रहेको विभागले जनाएको हो। मौसमविदका अनुसार अहिले कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यम वर्षा भइरहेको जनाएको छ। यसैबीच बाढ़ी पूर्वानुमान शाखाले आगामी तीन दिनसम्म देशका प्रमुख नदीहरूमा पानीको बहाव बढ़ने चेतावनी दिएको छ। कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र सहायक नदीहरूमा पानीको सतह सतर्कता भन्दा तल रहेको शाखाले जनाएको हो। कन्काई, कमला, बवई तथा पूर्वी र पश्चिम राप्ती नदीको बहाव पनि हालसम्म सामान्य अवस्थामा छ। कर्णाली र पश्चिम राप्ती नदीका केही खण्डमा पानीको सतह उल्लेखनीय रूपमा बढ़ेको शाखाका प्रमुख विनोद पराजुलीले सीआईएनलाई बताउनुभयो।
13: बहाव आगामी तीन दिन बढ्ने क्रममा भोलिलाई पर्सीलाई चाहिँ उल्लेख्य बढ्ने भनेका छौं। तर प्रमुख नदीहरूमा चाहिँ खतरा भन्दा माथि बाढ़ी जाने अवस्था, खालि नदीको छेउछाउ चाहिँ सतर्क रहौं भन्ने किसिमको माथि हाम्रो सूचना हो। तर जहाँसम्म ससाना नदीको कुरा छ, फ्लडको कुरा गर्छौँ हामी आकस्मिक बाढ़ीको, आकस्मिक बाढ़ीको जोखिम चाहिँ मुख्यत सोलुखुम्बु, दोलखा र सिन्धुपाल्चोक जिल्लालाई हामीले येलो अलर्ट जारी गरेका छौँ आज 24 घण्टाको लागि, भोलि बिहानसम्मको लागि त्यो हुन्छ। त्यो बाहेक अत्यन्तै ठूलो बाढ़ी र डुबानको अवस्था चाहिँ आगामी तीन दिन देखिने अवस्था चाहिँ छैन। त्यस कारणले अब नदीको छेउछाउ खोलाहरू बढ्ने भएको कारणले सतर्कता चाहिँ जरूरी छ।
2: मासु र अण्डाको मूल्य बढ्दा पनि किसानहरू भने मारमा परेको भन्दै सरकारवाला निकायले चिन्ता व्यक्त गरेका छन्। साधारणतया साउन महिनामा कतिपय नेपालीले माछा मासु तथा अण्डा खाँदैनन्। माघ कम हुने यो महिनामा मासु र अण्डाको मूल्य घट्नुपर्ने हो, तर यसपटक बजारको दृश्य उल्टो देखिएको छ। साउन लागे यता अण्डा र कुखुराको मासुको भाउ बढ़ेको छ। छोटो समयमै पटक पटक भएको मूल्य वृद्धिका कारण भान्सा महँगिएको छ, उपभोक्ताहरूको गुनासो बढ़ेको छ। बजारमा मासु र अण्डाको भाउ छोइन सक्नु भएको भन्दै यसपटक किसानले राम्रै नाफा कमाएको अपेक्षा गरिए पनि त्यो अनुसारको नाफा किसानले कमाउन सकेका छैनन्। मूल्य वृद्धिको ग्राफले किसानहरूको मुहारमा खुशी पनि आउन सकेको छैन। अण्डाको फार्म समर्थन मूल्य तोक्दै आएको नेपाल लेयर्सको कुखुरा पालक संघले साउन महिनामा मात्रै 4 पटक सूचना निकालेर अण्डाको भाउ बढ़ाएको छ। खाद्य व्यवस्था कम्पनीले भने आफ्नो उत्पादनको बजार व्यवस्थापनका लागि आजदेखि रणनीति ल्याउँदैछ अगाडि। सिंहदरबार भित्रै बिक्री केन्द्रको स्थापना गर्ने तयारी पनि गरिएको छ।
1: अब आजका पत्र पत्रिकाका खबर। आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री बालेनलाई टर्की र सभापति लामिछानेलाई चीन भ्रमणको निम्ता शीर्षकमा खबर प्रकाशित छ। भारतपछि प्रधानमन्त्री बालेन्द्र शाहलाई टर्कीले औपचारिक निमन्त्रणा पठाएको छ। द्विपक्षीय भ्रमणका लागि नभएर जलवायु सम्मेलन सम्बन्धी 31 संयुक्त राष्ट्र संघीय सम्मेलनमा सहभागी हुन टर्कीबाट प्रधानमन्त्रीलाई निमन्त्रणा आएको हो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने युवा नेतृत्व सामान्य देशमा परिवर्तन सम्भव छ भन्ने प्रमाणित गर्ने अवसर र चुनौती दुवै आएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले अहिलेको अवसरलाई परिमाणमा बदल्न नसके थप जटिल परिस्थिति आउन सक्ने समेत उहाँले चेतावनी दिनुभएको हो। ऋण तिरिसक्दा पनि 17 परिवारको 3.5 बिघा फूलकुमारीको कब्जामा शीर्षकमा अर्को खबर प्रकाशित छ भने अबदेखि सबै सरकारी कार्यालयमा निवेदनको एउटै ढाँचा शीर्षकमा खबर छ। त्यस्तै भित्रपृष्ठमा ग्यास अभावसँगै दाउराको माग बढ़दै उदयपुरमा 70% परिवार अझै दाउरामै निर्भर शीर्षकमा खबर छ भने अर्को पृष्ठमा बोरा अभावमा 6 महिना गोदाममै थन्किएको उदयपुर सिमेन्ट बल्न बिक्री शुरू शीर्षकको अर्को खबर छ। दशैंमा मात्रै खुल्ने सुपथ पसल आजदेखि वर्षभरि सञ्चालन हुँदै शीर्षकमा अर्को खबर छ। 44 जिल्लामा आजबाट सुपथ पसल सञ्चालन हुनेछ। वर्षैभरि उत्पादनमा छूट दिने गरी सुपथ पसल सञ्चालन गर्न लागि छ। खाद्य कम्पनी सुपथ पसलमा बिक्री गर्न 10,000 टन चिनी आयातको प्रक्रिया समेत थालेको छ।
2: आर्थिक कारोबार दैनिकमा जेएनजी आन्दोलनमा जलेको मन्त्री निवास 38 करोड़ खर्चेर पुनर्निर्माण हुँदै शीर्षकमा दिपेन्द्र थापाले लेख्नु भएको खबर छापिएको छ। गत भदौको जेएनजी आन्दोलनमा जलेको ललितपुर भैंसेपाटे स्थित मन्त्री आवासको 38 करोड़ खर्चेर पुनर्निर्माण शुरू भएको हो। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका सुपरिन्टेण्डेण्ट चक्रवर्ती कण्ठका अनुसार 3 प्याकेजमा गरेर मन्त्री बस्ने घरहरूको पुनर्निर्माण शुरू भएको हो। अहिलेको स्वीकृत समय तालिका अनुसार काम भयो भने आगामी असोज महिनापछि अर्थात दशैं तिहारको आसपासमा मन्त्रीहरू भैंसेपाटी स्थित नयाँ सरकारी आवासमा सर्न पाउने देखिएको छ। नागरिक दैनिकमा प्रदेश सरकारमा थपिँदै बेरुजुको भार शीर्षकमा विनोद सुविदीले विराटनगरबाट र सन्देश श्रेष्ठले गण्डकीबाट लेख्नुभएको खबर छ। किसानको आर्थिक हैसियत उकास्दै कालो सुन शीर्षकमा अमर खटकाले इटहरीबाट लेख्नुभएको खबर पनि छापिएको छ। ताप्लेजुङको मेरिङदेन गाउँपालिका 1 का 47 वर्षीय हरि लिम्बुले 10 वर्षदेखि अलैची खेती गर्दै आउनुभएको छ। अघिल्लो वर्ष 30 मन अलैची उत्पादन गरेका लिम्बुले यस वर्ष उत्पादन राम्रो भएकाले थप 5 मन उत्पादन बढ़ने अपेक्षा गर्नुभएको छ। पूर्वी पहाड़ी जिल्लामा सामान्य ढंगले अलैची लगाउँदै आएका किसान अहिले व्यावसायिक खेतीमा रमाउन थालेका छन्। अलैची खेती विस्तारसँगै उत्पादन र आमदानी पनि बढ़ेको किसानहरूको अनुभव रहेको छ। भित्रीपन्नामा बाल बालिकालाई कमैया कमलरी राख्न नपाउने विधेयक संसदमा शीर्षकमा ईश्वरी सुवेदीले लेख्नु भएको छ। बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भनी स्पष्ट कानूनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको हो। सरकारले संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरेको बाल बालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकमा नयाँ व्यवस्थाका रूपमा बाल बालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने उल्लेख गरिएको छ। कोशी सरकारबाट बाहिरियो कांग्रेस नेकपा जाने शीर्षकमा विनोद सुविदीले लेख्नुभएको खबर छ भने लुम्बिनीमा भदौ 1 मा मुख्यमन्त्रीले विश्वासको मत लिने शीर्षकमा देवेन्द्र बस्नेतले लेख्नु भएको खबर छापिएको छ। कान्तिपुर दैनिकमा मिनी संसद नागरिकको पहरेदार कि सरकारको छाया शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको खबर छ। सरकारलाई जवाबदेही बनाउनुपर्ने संसदीय समितिहरूकै भूमिका कमजोर देखिएको उल्लेख गरिएको छ। बरू उल्टै सरकारको प्रतिरक्षामा देखिएपछि अधिकांश समितिमाथि प्रश्न उठ्न थाले भनिएको छ। पत्रकार श्रेष्ठ पक्राउ गोपनीयता हनन गरेको आरोप शीर्षकमा खबर छ। पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हिजो साँझ ललितपुर स्थित उहाँकै निवासबाट पक्राउ गरेको छ। श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाण्डुको प्रहरी टोली परिचालित थियो। उहाँ विरूद्ध वैयक्तिक गोपनीयता सम्बन्धी ऐन 2075 विपरीतको कसूर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। भित्रीपन्नामा सत्तारूढ़ सांसदकै झण्डै दुई तिहाई सदस्य भएको प्रतिनिधि सभामा कोरम पुग्ने मुस्किल शीर्षकमा खबर छ भने एमाले नेतृत्व पुनर्गठन गर्ने महासचिवको प्रस्ताव ओलीले गरे होल्ड शीर्षकमा गंगा विसीले खबर लेख्नु भएको छ।
1: साझा खबरमा अब विदेशका खबर। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संयुक्त राज्य अमेरिकामा बालबालिका खोप कार्यक्रममा व्यापक परिवर्तन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास दशकौंदेखिको वैज्ञानिक प्रमाणविहीन रहेको समेत बताएको छ। राष्ट्रपति ट्रम्पले सोमबार विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमको पुनरावलोकन गर्न आदेश दिनुभएको थियो। सो आदेशका विरूद्धमा विश्व स्वास्थ्य संगठनले आपत्ति जनाएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी मुलुकले रूसी व्यापारिक जहाज कब्जा गरे त्यसको जवाफ रूसले पनि प्रतिकार गर्ने कदम चाल्ने समेत चेतावनी दिनुभएको छ। प्रशान्त महासागरमा रूसी नौसेनाको अभ्यासको अन्तिम चरणका क्रममा वहाँले केही देशका अधिकारीले अन्तर्राष्ट्रिय समुद्री कानून उल्लंघन गर्दै रूसी आर्थिक संस्थामा जहाज तथा अन्य शान्तिपूर्ण पानी जहाजको आवागमनलाई अवरोध गर्न सृजना गर्न खोजेको समेत बताउनु भएको थियो। र ब्राजिलले पछिल्ला चार दशकमा फ्रान्सको क्षेत्रफल भन्दा दोब्बर बढ़ी प्राकृतिक वनस्पति गुमाएको छ। प्राकृतिक वनस्पति घट्दा एलनिनोका कारण हुने खडेरी बाढ़ी र डढ़ेलो जस्ता चरम मौसमी घटनाको प्रभाव बढ़न सक्ने एक अध्ययनले जनाएको हो।
2: साझा खबरमा अब खेलकुदको खबर। रेडपाण्डा म्याराथन प्रतियोगिताको तेस्रो संस्करण सोलुखुम्बुमा हुने भएको छ। आगामी भदौ 20 गते सोलुखुम्बुको सल्लेरीमा हुने रेडपाण्डा नेटवर्कले जानकारी दिएको छ। बुटवलमा अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। साउन 25 26 गतेसम्म मदन भण्डारी स्पोर्टस एकाडेमीको आयोजनामा बुटवलमा बसेको आयोजनामा खेल हुनेछ। बुटवलमा बसेको 11 पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। एपीएफका क्षितिज खनाल, पीस फिटनेसका विष्णु कचुवाल र आर्मीका प्रफुल्ल महर्जन लिनिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टनको सेमी फाइनलमा पुग्नु भएको छ। शीर्ष 8 वरियताका पुरूष एकलतर्फ समूह ए क्षितिजले दोस्रो जीत हात पार्दै सेमी फाइनलमा स्थान बनाउनु भएको हो।
1: नागरिकको दैनिकी सजिलो बनाउन सांसदलाई गुनासो र सम्बोधनको प्रयास। कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
14: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामनेक शक्तिशाली 4 एन्टिनामा वाइड कवरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब नागरिकको गुनासो र आवश्यकता सम्बोधनका लागि सांसदको भूमिका। नागरिकका आवश्यकता पूरा गर्न र गुनासो सुन्नका लागि सरकारका विभिन्न तह र निकाय संघदेखि स्थानीय तहसम्मै सक्रिय छन्। तर आफ्नो निर्वाचन क्षेत्रबाट चुनिएका सांसदसँग पनि उनीहरूको माग र गुनासो धेरै आउने गरेको छ। यसका लागि सांसदको भूमिका र गुनासो सुन्ने संयन्त्र कस्तो छ, हामीले पर्सा एकबाट निर्वाचित सांसद बुद्धि प्रसाद पन्तसँग कुराकानी गरेका छौं।
4: जनताहरूले जुन माध्यमबाट मसँग भेट्न खोज्नुहुन्छ, जुन माध्यमबाट उहाँहरूलाई मलाई भेट्न सजिलो हुन्छ त्यसै माध्यमबाट उपलब्ध छु। फोन गर्नुहुन्छ भने म फोनैबाट उपलब्ध छु।
2: 24 घण्टा जहिले गरे पनि उठाउने हो कि कस्तो खालको छ?
4: यस्तो म सम्भव भएसम्म अब सुतेको बेलामा अब चाहिँ कुनै कार्यक्रमहरूमा भएको बेलामा सदनमै भएको बेलामा भन्दा बाहेक अरू बेला त फोनमा कुराकानी।
2: यो तीनवटै अवस्थामा पनि आउँछन् फोनहरू, सुतेको बेला, कहिले सदनमा भएको बेला, कार्यक्रमको?
4: फोन त 24 घण्टा आउँछ र त्यसमा अब हामीले सम्भव भएसम्म चाहिँ फोन उठाएर जनताको कुराहरू सुनिदिने, अति जरुरी हुँदाखेरि कल ब्याक गर्ने, अब त्यो फोन उठाउन नसकेको अवस्थामा कल ब्याक गरिदिने।
2: सबै कल मिस हुँदाखेरि तपाईँले फेरि फिर्ता गर्नुहुन्छ?
4: भ्याएसम्म हामी त्यो चाहिँ कल ब्याक गर्छौँ। र मैले त वीरगञ्जमा आफ्नो क्षेत्रमा एउटा सचिवालय खोलेको छु। पैसा दिएर नदिएर भन्दा पनि अब त्यो जो जहाँ जसरी उपलब्ध हुन सक्छ त्यसरी नै त्यो सचिवालयमा बसेर साथीले सहयोग गर्नु भएको।
2: भनेको गुनासो सुन्नको लागि पनि एकजना त्यो अधिकारी जस्तो भनेर सचिवालयमा तपाईँले राख्नुभयो?
4: एकदम, एकजना नै, मैले त एउटा प्रशासनिक गुनासोहरू सुन्न, एउटा कुनै अस्पताल सम्बन्धी चाहिँ स्वास्थ्य सम्बन्धी गुनासो सुन्न, सबै अलग अलग भ्याएसम्म सकेसम्म मैले त्यसरी फोकल पर्सन तोकेर राखिदिएको छु।
2: त्यसबाट के सजिलो हुँदो रहेछ सांसदलाई?
4: त्यसबाट अब यस्तो हो, अब हाम्रो क्षेत्रको त्यहाँका मतदाताहरूलाई परेको जस्तो कसैलाई अब केही स्वास्थ्य सम्बन्धी केही चाहिँ समस्या पर्यो, हस्पिटलमा उहाँहरूको सहज पहुँच भएन, उहाँहरूलाई कहीँ बेड नपाइरहेको हुनुहोला, कुन रोगको चाहिँ बिरामी कुन हस्पिटलमा लानुपर्ने होला, जनताले सानसानो कुराका पनि संसदसँग त्यो चाहिँ चाहना आकांक्षा राखेको हुन्छन् कि मेरो जनप्रतिनिधिले यो गर्दै हुन्थ्यो, मलाई यसमा चाहिँ सहयोग गर्दै हुन्थ्यो भनेर त्यो जनताहरूको त्यो आकांक्षा हुन्छ, समय दिनको लागि त्यो सम्बन्धी एकजना व्यक्ति राखिदिएको छु।
2: वर्षायकबाट निर्वाचित सांसद बुद्धिप्रसाद पन्तसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
15: प्रहरीको पोसाक खरिदको विवरण उपलब्ध गराउन संसदीय समितिको निर्देशन, सांसद र प्रहरी प्रमुख बीच नोकझोक, कांग्रेस पूर्व सभापति देउबा आज स्वदेश फर्किँदै।
2: देशभर मनसुनी वायुको प्रभावका कारण अधिकांश भूभागमा पानी पर्ने सम्भावना, खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन राष्ट्रिय सभा अध्यक्षद्वारा सरकारको ध्यान आकर्षण, भाका दिएको म्याद सकिँदा पनि सर्पको ठोकाई विरूद्धको औषधि आपूर्ति हुन सकेन।
15: खाद्यले आफ्ना उत्पादनको बजार व्यवस्थापनका लागि नयाँ रणनीति बनाउँदै मासु र अण्डाको मूल्य बढ़दा पनि किसान घाटामा बिचौलियाको हालीमुहाली।
2: अमेरिकाद्वारा बाल बालिकाको खोप कार्यक्रममा गरिएको परिवर्तनको विश्व स्वास्थ्य संगठनको आपत्ति, व्यापारिक जहाज कब्जा गरे प्रतिकार गर्ने रूसी राष्ट्रपतिको चेतावनी।
15: र सोलुखुम्बुमा तेस्रो संस्करणको रेड पाण्डा म्याराथन हुने, 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिण्टनको अन्तिम खेल भोलि बुटोलमा, अन्तर्राष्ट्रिय आमन्त्रित पुरूष भलिबल प्रतियोगिता असोज दोस्रो साता।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ सरकारले दिइरहेको आश्वासन र उपभोक्ताले ग्यासको सिलिण्डर पाउन नसकेको विषयवस्तुमा। पछिल्लो समयमा सरकारले सबै व्यवस्था भइरहेको दावी गरेको छ तर उपभोक्ताबाट असन्तुष्टिका स्वरहरू सुनिन छोडेको छैन। यहाँ एउटा खुल्ला मैदान जस्तो छ, दुईजना व्यक्तिहरू एक अर्काको बीचमा संवाद गरिराखेका छन् र त्यहाँमध्ये रहेका एकजनाको हातमा पत्रिकाको त्यो चिरकटो जस्तो छ जहाँ उपलब्ध छ लेखिएको छ। उनी केही भन्दैछन्, ग्यास मल सबै तथ्याङ्कमा जताततै छ तर बजारमा चाहिँ फिटिक्कै देखिँदैन त।
15: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

निमन्त्रणा पर्वतीले दिदी बहिनी तथा दाजुभाइ बीचको शुभकामना आदान प्रदान तथा तीजको दरखाने कार्यक्रममा सहभागी बनाऊ, परिचय बढाऊ, आत्मीयता साटौ। आयोजक दिदी बहिनी मिडिया हाउस, स्थान एसी इभेन्ट तथा पार्टी प्यालेस वसुन्धरा काठमाडौँ, समय 2083 भदौ 20 गते शनिबार बिहान 11 बजेदेखि अपराह 4 बजेसम्म।

0: हिजो मात्रै पनि यहाँ स्थानीयले खबर गरिराख्नु भएको छ, हिजो हामी बिमा मार्फत उपचार गर्थ्यौँ, आज बिमा चलेन भएन शास्ति भयो, यस्तै यस्तै अनेकौं समस्याहरू थपिएका छन्। अब हिजो समस्या भयो, हिजोकोले समस्याहरूको समाधान गर्न सकेन, नयाँले यो वैकल्पिकले वैकल्पिक शक्ति भनेकोले गर्छ भनेकोले पनि यो असाध्यै ठूलो समस्या असाध्यै ठूलो चाहिँ संकटहरू थपिँदै गरेको स्थिति चाहिँ यो राम्रो भएन, अथवा जनताले सोचे जस्तो, जनताले अपेक्षा गरे जस्तो, जनताले भरोसा गरेको जस्तो भएको छैन। त्यसैले यो सरकारको यसमा गम्भीर ध्यान आकर्षण हुनु जरुरी छ, सरकारले यसलाई ध्यान दिनु जरुरी छ। हुँदाहुँदा तपाईँ हेर्नु न, जस्तो जनताको प्रतिनिधिहरूको छलफल हुने बहस हुने ठाउँहरूमा प्रत्येक दिन संसदमा कोरम पुगेन, प्रत्येक दिन संसदमा न प्रधानमन्त्रीको उपस्थिति हुन्छ, न सांसदहरूको उपस्थिति हुन्छ, न त्यहाँ जनताका एजेण्डा र मुद्दाहरू छलफलहरू बहसहरू जनपक्षीय बहसहरू हुन्छन्, र त्यसले जनताको समस्याहरूको चाहिँ छलफल गर्ने, बहस गर्ने, निष्कर्ष निकाल्ने, योजना बनाउने, यो तमाम कुराहरूले चाहिँ फेरि अर्को एउटा निराशा बढाउँदैछ देशमा।
1: तर अब हुन त अब एकैचोटि जादुको छडी चल्दैन, केही प्रक्रियाहरू बिस्तारै बिस्तारै हुन्छन्, तर हिजोका दिनमा हरेक कुराहरू अनलाइनबाट हुन्छ, हामी एउटा शुरूआत गर्छौं भन्दै गर्दाखेरि राजधानीमा त्यत्तिकै लाइन, सरकारी कार्यालयहरूमा त्यत्तिकै लाइन छ, फेरि अहिले नयाँ सिस्टम आएको छ घुसका पनि भन्ने खालका विषयहरू सँगसँगै जोडिएर आएका छन् भन्दा सिस्टममा सरकारले प्रत्यक्ष रूपमा हस्तक्षेप गर्न नसकेका हो, यो अझै पनि उतिखेरकै सरकार छ भन्ने उहाँहरूको आरोप छ क्या, उतिखेरकै राज्य सत्ता छ, हामी त भर्खर प्रवेश गरेका छौँ भन्ने आरोप सान्दर्भिक हो, स्वाभाविक हो त्यसो भए?
0: होइन, बिहानीले दिनको संकेत गर्छ भन्ने जस्तो यो चार महिनामा उहाँहरूको कामले नै कतातर्फ जान खोजिरहेको छ मुलुक, उहाँहरूले कस्तो सुशासन, कस्तो विधिको शासन, अनि कस्तो प्रकारको चाहिँ राज्य चलाउन खोज्नु भएको छ, जनतालाई कस्तो सेवा दिन खोज्नु भएको छ भन्ने कुरा त अब प्रश्न भइ नै सक्यो। योभन्दा अब यसलाई सुधारेर अझै राम्रो गर्नुभयो त्यो छुट्टै कुरा हो, नत्र भने उहाँहरूको सुरुवात बिहानी भने जस्तो चाहिँ त्यति राम्रो गतिलो छैन। तपाईँले भन्नुभयो जस्तो पासपोर्ट विभागमा भएका लाइनहरू देख्दाखेरि, त्यहाँ जनताले पाएका शास्तिहरू देख्दाखेरि उहाँहरूले नै भनेका कुराहरू, त्यस पछाडि गएर त्यो आजको दिनमा पनि एयरपोर्टमा विदेशिनीहरूको कुनै कमी भएको छैन, यहाँ पनि शास्ति नै छ, सँगै तपाईँ चाहिँ मालपोतमा उस्तै शास्ति छ, बरु हिजो पहिला छिटो छिटो काम हुन्थ्यो, अहिले त झन् असाध्यै धेरै चाहिँ ढिला सुस्ती छ, असाध्यै धेरै

0: हामी भएको छैन, या पनि शास्ति नै छ, सँगै तपाईँ चाहिँ मालपोतमा उस्तै शास्ति छ। बरु हिजो पहिला छिटो छिटो काम हुन्थ्यो, अहिले त झन् असाध्यै धेरै चाहिँ ढिला सृष्टि छ, असाध्यै धेरै समस्या छ भनेर भनिरहेका छन्। उहाँले विभिन्न उहाँहरूले विभिन्न व्यापारी व्यवसायहरूलाई बोलाइराख्नु भएको छ, त्यहाँ उहाँहरू पनि सन्तुष्ट छैनन्। ठूला घरादी व्यापारी व्यवसायहरू अथवा राष्ट्रिय उद्योगीहरू पनि अहिले देशमा लगानी गर्ने स्थिति छैन, लगानी मैत्री वातावरण बन्न भनेर भनिराख्नु भएको छ। त्यसो हुँदाखेरि यत्र तत्र सर्वत्र समस्या र सङ्कटहरू बढ्दैछन्। त्यसैले अब यो कुनै आरोप र आक्षेपको कुरा होइन, यो अब राम्रो बोलौं, राम्रो भनौ, उहाँले राम्रो गर्नुभयो, राम्रो दिन आयो, नेपाल हाँसेको चाहिँ हेर्ने उहाँहरूले भन्ने जस्तो त्यो त्यस्तो हुँदैछ भन्ने रहर छ हामीलाई। तर परिस्थिति चाहिँ अर्को छ भने हामी त्यो भन्न सक्दैनौ। परिस्थिति चाहिँ पीडामय छ, दुःखमा छ, चाहिँ जनतालाई शास्ति छ भने एकदम ठिक र राम्रो भइरहेछ भनेर हामी त्यसो भन्न सक्दैनौ। त्यसैले गर्दा जे यथार्थ हो त्यो कुरा भन्ने भन्नुपर्दछ, र जे उहाँहरूले गर्न सकिराख्नु भएको छैन, जनतालाई जे वाचा गर्नु भएको छ त्यो वाचा पूरा गर्नको लागि उहाँहरूले मेहनत गर्नुपर्छ। हिजोको तरिकाले, हिजो चाहिँ जे जे भयो त्यही तरिकाले चाहिँ मुलुक चलिरहेको छ भने जस्तो मात्रै उहाँहरूलाई छुट छैन, किनकि उहाँहरूले धेरै ठूलो सपना देखाएर जनताले उहाँहरूलाई विश्वास गरेको हो, जनताहरूबाट मत लिएको हो। त्यसैले उहाँहरूलाई यो मिलेन, त्यो मिलेन, यो भएन, त्यो भएन भनेर बाहनाबाजी गर्ने कुनै छुट छैन, किनकि आजसम्मकै नेपालको इतिहास चाहिँ आजसम्मकै सबैभन्दा ठूलो बहुमत प्राप्त करिब दुई तिहाईको यति ठूलो त्यही पनि यति चाहिँ ठूलो फरक भएको जुन सरकार बनेको छ उहाँहरूलाई ढिलासुस्ती गर्ने कुनै छुट छैन।
1: तर सरकारले काम गरिरहेको छ, कतिपय अवरोधहरू सिर्जना भएका छन्। पाँच वर्षमा देश सुशासनको एउटा गतिमा एउटा लय समाज छ भन्ने खालको उसले चाहिँ जुन किसिमको आशा गरेका छ त्यो कुरामा त सबैले साथ दिनु पर्यो नि त, होइन? अब यसभन्दा पछि कस्तो खालको सरकार आउने, के मान्छे आउने, कस्तो व्यवस्था आउने, होइन? यसलाई त विरोध मात्र गरेर भएन नि त तामाङजी।
0: होइन, विरोधको कुरा होइन, प्रतिपक्षलाई, प्रतिपक्षले गरेको विरोध भनेको तपाईँ कसैले उठाएको प्रश्न भनेको तपाईँ किन प्रश्न गरियो भनेर तपाईँ भाग्ने भन्दा पनि कसैले उठाएको प्रश्न त एउटा सक्षम व्यक्तिका लागि गतिलो जवाफ दिने अवसर हो। त्यसैले प्रतिपक्षले उठाएको प्रश्न गरेको खबर

0: आशंका गरिँदैछ।
1: होइन, त्यस्तो त्यस्तो त्यस्तो किसिमको केही छैन। त्यो के होइन, इमान्दारीपूर्वक चाहिँ सरकारले काम गरिरहेको छ, त्यही इमान्दारीपूर्वक काम गर्ने भनेर आएका हौ। धेरै कुराहरूमा चाहिँ अहिले परिवर्तन चेन्ज भएको छ।
0: तर प्रधानमन्त्रीलाई एक्लै किन छोड्नुहुन्छ भने क्या, राति राति फेसबुकमा लेख्नुहुन्छ कहिलेकाहीँ एक्लै लड्नुपर्छ भनेर। तपाईँहरू त 182-183 जना हुनुहुन्छ, आज उहाँ एक्लै किन?
1: अब मान्छे त अब एक्लै जन्मिने
0: स्टक राख्न मिल्ने, यो त असमान वितरण हो नि त, होइन? असमान वितरण हुन सक्यो।
1: कहिले काहीँ के हुन सक्छ भने अब कुन अर्थमा चाहिँ एक्लै छौ भन्ने बुझ्नुभयो उहाँले, र अब मान्छेहरूले कसरी त्यसको अर्थ लगाए त्यो छुट्टै कुरा हो। अब एउटा तरिकाले यो काममा एउटा तरिकाले यो तरिकाले गर्छौ, अर्को तरिकाले अर्कोले भन्छ भने कहाँनिर अब त्यो कुराहरू विमतिहरू हुन सक्छन्। त्यो कुराहरू चाहिँ होला न, त्यसै कुरालाई लिएर भन्नुभयो कि अथवा चाहिँ कुनै अन्यथा कुराहरूमा उनले आफ्नो उसमा भन्नुभयो, त्यो कुरा चाहिँ उहाँलाई नै थाहा होला।
0: तर सरकारलाई
1: अहिले पार्टीको तर्फबाट, पार्टीको हाम्रो तर्फबाट, सबैको तर्फबाट सरकारलाई चाहिँ एकदमै सहयोग छ, प्रधानमन्त्रीजीलाई सहयोग छ, हामी लागिरहेका छौँ। कसरी चाहिँ अब जनतालाई सुख सुविधा हुन्छ भन्ने कुरामा चाहिँ हामी लागेका छौँ।
0: जनताले त सुख सुविधा पाइ त हाल्यो नि, जनता त वैदेशिक रोजगारमा पनि अहिलेसम्म रोकिया छैन, लाइन त्यस्तै छ, पासपोर्ट घर घरमा पुगेन, पासपोर्ट राजधानीमै विभागमै पुगेर पनि समयमा पाइँदैन, होइन? लाइसेन्सको
1: कतिपय कुराहरू चाहिँ मिलाउनका लागि पनि, कति कुराहरू व्यवस्थित गर्नका लागि पनि, नयाँ ढंगले नयाँ नियम विनियम बनाउने बेला, कार्यविधि सबै चिज गर्ने व्यवस्था गर्ने बेला चाहिँ कार्यनिर चाहिँ तलमाथि हुन सक्छ केही समयपछि। अब सबै कुराहरू व्यवस्थित हुन्छ,
0: ढंग पुगेन कि सरकार चलाउनमा?
1: ढंग त किन पुग्दैन, ढंग पुग्ने भन्नाले अब सरकार मान्छेले, अब एउटा व्यक्तिले चाहिँ बोलेर त्यो चलाउने कुरो भएन, नीति हुन्छ, नियम हुन्छ, विधान संविधान सबै कुराहरू छन्, यी कुराहरूले पनि हुन्छ।
0: तर अहिले चाहिँ जुन किसिमको जनताको महत्वकांक्षा छ, जुन किसिमको चाहिँ जनताले चाहिँ आशा गरेर दुई तिहाई नजिकको बहुमत दिएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीले, एउटा राष्ट्रिय दल, तपाईँले ऐतिहासिक राष्ट्रिय महाधिवेशन पनि सम्पन्न गर्नुभएको छ, तर म हिजो म जुन चोकमा जान्थे त्यो चोकमा रासपाको प्रशंसा धेरै सुन्थे, हिजो म त्यही चोकमा आज जान्छु, तर आज तपाईँहरूप्रतिका कटाक्षहरू, तपाईँहरूप्रतिका होइन धारे हातहरू लाउन शुरू गरेका जनताले, यो किन भइरहेछ यस्तो?
1: अब यसो छ, हाम्रो धेरै अभावै अभावमा बाँचेका अहिलेसम्म हामी नेपाली जनताहरू, हाम्रो चाहिँ असीमित आवश्यकताका बीचमा सीमित साधनले चाहिँ पूर्ति गर्नु परेको छ। त्यसैले अब आजिक भएका जनताहरू चाहिँ केही परिवर्तन हुन्छ कि भन्ने हिसाबमा ठूलै आशा राखेर, केही लामो समयपछि चाहिँ समाधान हुने कुराहरूलाई पनि तुरुन्तै हुन्छ कि भन्ने एउटा आश गरेका नेपाली जनताहरूले अब त्यस्तो कुराहरूमा अब छिटै चाहिँ त्यसको परिणाम चाहिँ खोजेको पनि हुनसक्छ, त्यो कारणले पनि हो। अर्को कुरा, अब जति कुराहरू नेपाली जनताहरूले चाहिँ सरकारको चाहिँ विरोध चाहिँ गरेका छैनन्, अरू जो यो नेतृत्व गर्ने अब विपक्ष पार्टीका जो सरकारभन्दा बाहिरका अरू पार्टीहरू छन् उहाँहरूले पनि एउटा भाष्य सिर्जना गरेर सरकारले खत्तमै गर्यो, बर्बादै गर्यो, बेकारै गर्यो भन्ने किसिमले, अब तपाईँले अब संसदकै कुराहरू पनि देखिराख्नु भएको छ, बैठकहरूका त्योभन्दा बाहेकका कुराहरू पनि देखिराख्नु भएको छ। तर जति चाहिँ त्यो बजारमा चाहिँ त्यस्तो किसिमको हल्ला छ, त्यो त्यो त्यो किसिमले चाहिँ होइन, सरकार चाहिँ आफ्नो काममा लागेको छ, इमान्दारीपूर्वक लागेको छ, सरकारको नियत सफा छ, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको नियत सफा छ, देश बनाउने नियत छ, त्यो किसिमले चाहिँ सरकार लागेको छ, हामी लागेको छ।
0: पार्टी सभापतिको चीन भ्रमणको मिति तय भएछ होइन, उच्च स्तरीय भ्रमण?
1: त्यो कुरो चाहिँ अब बाहिर बाहिर अलिकति मैले
0: भारतमा राम्रै सम्मान भएको छ, अब चीन भ्रमणको पनि तालिका तय भइसकेका रहेछ। पार्टी सभापतिले जुन किसिमको भेटघाट होइन विदेश भ्रमण गर्दै हुनुहुन्छ अहिले, चाहिँ जस्तो प्रधानमन्त्री र पार्टी सभापति बीचको तादम्य त अलिकति मिलेर आएको छैन होइन अहिले?
1: होइन, मिलिरहेको छैन भन्ने कुरै छैन। किन मिलिरहेको छैन? पार्टीको एजेन्डाहरू, पार्टीको घोषणा पत्र, पार्टीका चाहिँ वैधानिक कुराहरूदेखि लिएर संसदीय दल सबै कुराहरूमा चाहिँ सँगै गइराख्नु भएको छ, त कुन कुरोमा नमिलेको जस्तो छ त्यसको त मैले कहीँ पनि देखेन। अब विदेश भ्रमणका कुराहरू त अब दुइटै देशहरूसँग सबैसँग असंलग्न परराष्ट्र नीतिदेखि लिएर अन्तर्राष्ट्रिय सम्बन्ध चाहिँ समन्वित ढंगले अगाडि लैजाने भन्ने किसिमको नीति त हाम्रो चाहिँ राज्यको नीति निर्देशक अब त्यो सिद्धान्त नै छ वैदेशिक उसमा चाहिँ होइन नीतिमा, त्यो भएको कारणले
0: कूटनीतिक सम्बन्ध चाहिँ सरकारी स्तरबाट जुन तरिकाको दुई देश बीचको सम्बन्ध हुनुपर्ने थियो हिजो भएन, अहिले चाहिँ अब दुवै देशका राजदूतहरूलाई एक्लै एक्लै भेटघाट गरेर बल्ल चाहिँ लाइनमा आउनुभयो प्रधानमन्त्री भन्ने आइरहेछ।
1: त्यो कुराहरू आन्तरिक कूटनीतिक कुराहरूमा अब जसले जे भने पनि हुन्छ त्यो बाहिरका कुराहरूमा, तर के हो भने एउटा चाहिँ सम्पर्कता सम्पन्न एउटा राष्ट्रको चाहिँ एउटा जो हुनुपर्ने हो उसको चाहिँ अन्तर्राष्ट्रिय स्तरमा पनि मान्यता, त्यो स्तरले हामीले पनि आफूले पनि कायम गर्न सक्नुपर्ने हुन्छ, किनभने सम्प्रभुता भन्ने ठुलो र सानो कसैको पनि हुँदैन। त्यो भएको कारणले त्यो हिसाबले हामीले पनि आफ्नो स्तर कायम गर्न सक्नुपर्छ। त्यो हिजोको दिनमा कमै देखिएको थियो, आज चाहिँ के देखिएको छ त्यो
0: होइन देखिहाल्यो नि त। सम्प्रभुताको विषयमा त सीमाको विषयमा कुरै उठ्दैन, नेपालले नै सीमा मिच्याओ भनेर सम्प्रभुता कायम गरिन्छ। हुँदाहुँदा आफ्नै प्रमुख राजनीतिक सल्लाहकारलाई पठाएर चाहिँ तल्लो बाटोबाट दिल्ली भ्रमण पठाइन्छ, यही त होला नि
1: सम्प्रभुता बङ्गाई पनि बङ्गिन्छ कुरो कानी त्यो कुरो होइन।
0: सम्प्रभुता भने यही त होइन,
1: सवालमा चाहिँ हामी एकदम चाहिँ कटिबद्ध छौँ, सम्प्रभुताका हिसाबमा हामी एकदम कटिबद्ध छौँ, आफ्नो अस्तित्वको हिसाबमा एकदमै कटिबद्ध छौँ। अब हिजो बिग्रेका कुराहरू पनि बिग्रिसकेर भत्किसकेका कुराहरूलाई पनि बनाउने कुराहरू त हुन्, तर चाहिँ हामीहरूले नै अहिले सबै कुरो बिगारेको भन्ने जस्तो किसिमले भाष्य सृजना गर्नु त भएन नि त।
0: तपाईँहरूले त बिगार्नु भएको छैन तर सपार्न पनि सक्नु भएको छैन, सपार्ने लाइनमा पनि छैन। मर्निङ सब्स
1: सपार्ने मेहनतमा छ, अन्तर्राष्ट्रिय सम्बन्ध कूटनीतिक सम्बन्धहरू बढाउँदै गर्ने सबै कुराहरू एकैचोटि अब बिहानको बेलुका बेलुकाको बिहान देखिने कुरो पनि त हुँदैन नि त। अहिले त विश्वास छ नि अन्तर्राष्ट्रिय स्तरको सबैको चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारप्रति विश्वास जाग्दैछ, जागिरहेका छ, बिस्तारै सम्बन्धहरू सुधार हुँदै बिस्तार हुँदै जान्छ नि त।
0: होइन यो अहिले भइरहेको के छ भने क्या जनकसिंह धामीजी, तपाईँलाई त राम्रोसँग थाहा छ, अहिले कसैले प्रहरीको संगठनलाई थर्काएछ, कसैले चाहिँ आइजीपीलाई थर्काएर हिँडिएछ, कसैले चाहिँ अर्कोलाई गाली गलौज गरिरहेछ, कसैले पत्रकारमाथि चाहिँ होइन सांसद मान्यज्यूहरूका ती लेखाइहरू चाहिँ होइन त्यो ढङ्गले प्रस्तुत भइरहेछ। यो दुईटै भएपछि थोरै यसो दम्ब पनि पलाउँदो रहेछ होइन मनमा।
1: होइन यो अब के हो भने हाम्रो मानसिकता, हाम्रो संस्कार, नेपाली जनताहरू, हामीहरू नेताहरू, यो सबैको अलिकता संस्कार अलिकता विचलनतिर गइराखेको अवस्था हो। यो अहिले मात्र होइन, यो सधैँ पहिलेदेखि त्यो ढङ्गले चाहिँ गइराखेको हो। र यो बहुदलीय व्यवस्था अथवा चाहिँ यो हाम्रो डेमोक्रेसीलाई अब कसरी बुझे, कसरी सम्झ्यौँ हामीहरूले, यी सबै कुराहरू पनि राजनैतिक चेतना सचेतनादेखि लिएर एउटा समाजको संस्कार अब त्यो छ। यसमा धेरै अब समाज रूपान्तरणका लागि पनि अब धेरै कामहरू गर्नुपर्नेछ। यो विकास भन्ने कुरो बाटोघाटो मात्रै होइन, मान्छेको चाहिँ यो दिमाग अथवा चाहिँ मान्छेको सोचलाई पनि विकास हुनुपर्छ, त्यो पनि एउटा महत्वपूर्ण विकास हो। धेरै कुराहरू परिवर्तन गरी अब हुन सक्छन्, कहीँनिर सरकारका कहीँनिर चाहिँ नियम कानुन नियमहरू प्रयोग गर्ने बेला, प्रभावकारी रूपमा लागू गर्ने बेला त्यसमा कमी कमजोरी हुन सक्छन्। र धेरै कुराहरू हाम्रो मानसिकतामा पनि प्रभाव कस्तो छ र मानसिकता कस्तो छ, संस्कार कस्तो छ भन्ने कुराले पनि काम गर्छ। त्यसैले हामीले राष्ट्रप्रति र राष्ट्रियताप्रति एकदम चाहिँ इमान्दार भएर काम गर्यो भने धेरै कतिपय कुराहरू चाहिँ यिनीहरू बन्थर हुँदै जान्छन् र नयाँ समाजको निर्माण हामीले जानुपर्छ।
0: अहिले के छ सुदूरपश्चिमको
1: पोस्टलाई पनि विकास हुनुपर्छ, त्यो पनि एउटा महत्वपूर्ण विकास हो। धेरै कुराहरू अब हुन सक्छन्, कहीँनिर सरकारका कहीँनिर चाहिँ नियम कानुन नियमहरू प्रयोग गर्ने बेला प्रभावकारी रूपमा लाग्छ।

0: दशरथ चन्द मेडिकल कलेज सञ्चालनार्थ चाहिँ सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्छ भन्ने खालका विषयहरू पनि जोडिया थिए। डाक्टर गोविन्द केसी गएर चाहिँ अनसनै बस्दिनु भयो, अहिले अनसन चाहिँ तोड्नु भएको छ, सहमति भयो, अब सञ्चालन हुन्छ।
1: सहमति त्यो भइसकेको सहमति हो, अब उहाँको पनि केही मागहरू चाहिँ उचित जायज होला। अब सञ्चालन गरिहाल्नु भयो, अब राम्रो ढंगले गर्नु पर्यो, 50 सय मात्र हेर्ने 300 सयमा लैजानु पर्यो आदि इत्यादि कतिपय कुराहरू चाहिँ सकारात्मक नै छन्। तर अब भित्री पाटो अब कहीँनिरबाट मलाई लाग्छ डाक्टर साहब अब त्यो परिचालित चाहिँ हुनुहुन्न भन्ने चाहिँ लागेको छ मलाई। त्यो ढंगले केही सुधार नै होस् भनेर गरेको हो भन्ने किसिम लागेको छ र सुदूरपश्चिमको अब हाम्रो गेटा विश्वविद्यालय चाहिँ अगाडि बढ्छ
0: र तपाईँका क्षेत्रका नागरिकहरू खुसी छन्, सन्तुष्ट छन्। जनकसिंह धामी, तपाईँ आइसके पछाडि
1: होइन, म आफ्नो कर्तव्य एकदम इमान्दारीपूर्वक निर्वाह गरिराखेको छु। यसमा चाहिँ मैले गरेको काम मेरो जनताहरूको सम्बन्धको कारणले बन्ने कुरा हो, अहिलेसम्म त्यस्तो किसिमको कुनै कुराहरू आएको छैन। केही अब समस्याहरू हुन्छन् नै, दैनिक रूपमा समस्याहरू त आई नै राख्छन्। कतिपय कुराहरू अब कानूनी झन्झटका कुराहरू, मुद्दा मामिलका कुराहरू, वैदेशिक रोजगारका कुराहरू, केही अब विकास निर्माणका कुराहरू यी

0: अनि अर्को के छ भन्दाखेरि प्युठानमा फेरि पाँचवटा सप चाहिँ फेला परेको छ, त्यो शनाखत हुन बाँकी हो, कतै यही रोल्पाकै हो कि भन्ने कुरो पनि हो। अब शनाखत नभएसम्म रोल्पाकै घटनाले बगाड ल्याएको भन्ने यकिन गर्न सके होइन। अब अहिलेको तत्काल भनेको चाहिँ अब पाँचजना मृत लास्ट चाहिँ रोल्पामा फेला पर्यो, आठजना चाहिँ बेपत्ता,
1: पाँचजनाको चाहिँ प्युठानमा पनि फेला परेको छ,
0: रोल्पामा चाहिँ फेला पर्यो, शनाखत भइसक्यो पाँचजनाको, बाँकी आठजना चाहिँ बेपत्ता, फेला त परेको रोल्पामा, तर शनाखत उसमा प्युठानमा, शनाखत नभएसम्म
1: भनेको यो थवाङ गाउँपालिका पाँच स्थित कोटल बारा भन्दा नजिकै छ त्यो प्युठान चाहिँ,
0: अनि त्यो त्यो नदीले बगाएर ल्याउने हो, नजिकै त अलिक भन्न मिल्दैन, यो तलै पर्छ पर्न त नजिकै त के

0: अब सङ्लग्न अवस्था पनि नभएको, कतै चाहिँ आधी भाग मात्रै भेटेको, कतै हात मात्र खुट्टा मात्रै भेटेको हुन्छ। अब पीडित पक्षले आफन्तीले अब सनाकन नगरेसम्म लासु उल्टाकै लासु भन्ने अवस्था चाहिँ छैन।
1: भनेको यो कसरी गएछ पहिरो चाहिँ?
0: यो अब पहाड़को बीचोबीचमा चाहिँ बस्ती बसेको र माथि सानो खोल्सो परेर चाहिँ लेदो सहितको पहिरो आउँदा चाहिँ अब त्यहाँ बनेको संरचना घरको संरचना चाहिँ बगार लिएर गएको। यसमा चाहिँ नौवटा घर अनि घुम्ती पसल एउटा, दुईटा गोठ र चर्च एउटा गरेर 12-13 चाहिँ भौतिक संरचनामा क्षति पुऱ्याएको भन्ने चाहिँ छ अहिले पछिल्लो समयको अपडेट।
2: काठमाडौँ उपत्यका सहित धेरै जसो स्थानमा यति बेला पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको तराई क्षेत्रमा ठूलो पानी परिरहेको छ भने गण्डकी र लुम्बिनीका हिमाली तथा पहाड़ी भेगका साथै भोलि दिउँसोसम्म कर्णाली र सुदूरपश्चिममा पनि ठूलो पानी पर्ने सम्भावना छ। पर्यावरण एवं मौसमविद उज्जवल उपाध्यायले आज रातको समयमा काठमाडौँ र आसपासका क्षेत्र, मुगलिन पोखरा बेनी राजमार्ग र कर्णालीका जुम्ला, कालीकोट, सुर्खेत, जाजरकोट, दैलेख तथा असममा भारी वर्षाको उच्च जोखिम रहेको बताउनु भएको छ।
3: विदेश स्थित विभिन्न नेपाली दूतावासहरूमा राजदूत नियुक्ति प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन। मुख्य देशहरूमा सिफारिश गरिने नामबारे उच्च राजनैतिक नेतृत्वबीच कुरा नमिल्दा नियुक्तिमा ढिलाइ भएको हो। विगतमा सरकार परिवर्तनसँगै फिर्ता बोलाइएका र कार्यकाल सकिएका गरी 21 दूतावासमा नयाँ कूटनीतिक प्रमुख पठाउनु पर्ने अवस्था छ। भारत, चीन र अमेरिका जस्ता महत्वपूर्ण देशहरूमा अनुभवी एवं सर्वस्वीकार्य पात्र तय हुन नसक्दा परराष्ट्र मन्त्रालयले पठाएको सूची मन्त्री परिषदमै अड्किएको छ। लामो समय नियोगहरू नेतृत्वविहीन रहँदा अन्तर्राष्ट्रिय मंचमा देशको शाखमा असर पर्ने कूटनीतिज्ञहरूले बताएका छन्। परराष्ट्र मन्त्रालयले भने सिनियर अधिकारीहरू कार्यवाहक रहेकाले दैनिक प्रशासनिक कार्यमा भने बाधा नपुगेको दावी गरेको छ।
2: सरकारले हाल कायम रहेको साताको दुई दिन सार्वजनिक बिदा दिने प्रावधानलाई निरन्तरता दिने भएको छ। आज बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यो नियम हेरफेर गर्ने कुनै तयारी नरहेको जानकारी दिनुभएको हो। इन्धन खपत कम गर्न, प्रशासनिक खर्च घटाउन र आन्तरिक पर्यटन प्रवर्धन गर्न यो व्यवस्था फलदायी देखिएको मन्त्री गौतमको भनाई छ। बिहान 9 बजेदेखि नै कार्यालय खोल्ने प्रणालीले सेवाग्राहीलाई सुविधा पुगेको र कर्मचारीको कार्यक्षमता बढ़ेको दावी सरकारले गरेको छ। बैठकमा सांसदहरूले दुई दिने विदाका कारण पठन पाठन र सरकारी सेवा प्रभावित भएको भन्दै एक दिने विदामा फर्किन माग गरे पनि सरकारले शिक्षालाई विद्यालय बाहिरको व्यावहारिक ज्ञान र सृजनशीलतासँग जोड्नुपर्ने जवाब दिएको छ।
3: राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले साम्प्रदायिक हिंसा रोक्न र दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सरकारको ध्यानकर्षण गराएका छन्। विशेष समयमा बोल्दै सांसदहरूले सुनसरी लगायतका क्षेत्रमा भएका अशान्तिका दोषीलाई सजाय दिँदै सामाजिक सद्भाव जोगाउन माग गरेका हुन्। यस्तै जातीय छुवाछुत अन्त्यको माग राख्दै 80 दिनदेखि माइतीघरमा जारी आन्दोलनलाई संवाद मार्फत सुल्झाउन आग्रह गरिएको छ। सांसदहरूले बजारमा ग्यासको कालोबजारी रोक्न, सरकारी स्वास्थ्य संस्थामा आइरन चक्की तथा रेबिज विरूद्धको खोप उपलब्ध गराउन र सुकुम्बासी व्यवस्थापन गर्न जोड़ दिएका छन्। यसबाहेक बढ़दो महँगी, युवा पलायन, बाल सुधार गृहको अवस्था र काठमाण्डु बाहिर सरकारी आँखा अस्पताल स्थापना गर्नुपर्ने जस्ता विषयमा समेत बैठकमा आवाज उठाइएको छ। राष्ट्रिय सभाको आजको बैठकले आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले राखेको उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो। राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ 1 गते बस्नेछ।
2: प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पास प्रणालीलाई एकीकृत र स्वचालित बनाउन सरकारलाई निर्देश गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले कार्गो व्यवस्थापनमा विभिन्न निकायबीच समन्वयको खाँचो औलाउँदै विमानस्थलभित्रका सबै पसलमा अनिवार्य बिलबीजक जारी गर्ने व्यवस्था मिलाउन भनेको छ। यस्तै अध्यागमन र भन्सारको साँघुरो परिसर व्यवस्थित गर्न नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको सभापति कृष्णहरि बुढाथोकीले जानकारी दिनुभयो। आर्थिक वर्षको 7% आर्थिक वृद्धिको लक्ष्य भेट्न बैंकहरूको कर्जा प्रभावमा देखिएका अडचन हटाउन नेपाल राष्ट्र बैंकलाई सचेत गराएको छ। लघुवित्त संस्थाहरूमा देखिएको दोहोरो ऋण र असुलीको समस्या समाधान गर्न अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई भनिएको छ।
3: 5.5 महिनाको विदेश बसाईपछि नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएसँगै कंग्रेसभित्र नेतृत्व र वैधानिकताको बहस फेरि सतहमा आएको छ। देउवाला नेता डाक्टर शशांक कोइरालाले वैधानिक सभापति

0: भएको दावी गर्दै पार्टीलाई उहाँकै नेतृत्वमा बलियो बनाउनुपर्ने बताउनु भएको छ भने सभापति गगन थापाले केन्द्रीय समिति बैठकबाट पूर्व सभापति देउवालाई स्वागत गर्नु भएको छ। स्वदेश फर्किए लगतै देउवाले कंग्रेसको संस्थापन इतरपक्षको चुन्देवी स्थित सम्पर्क कार्यालयमा नेता कार्यकर्ता तथा शुभेच्छुकलाई सम्बोधन गर्दै आफूलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत हटाउन नसकेको दावी गर्दै राजा ज्ञानेन्द्रले त सकेनन् भने अरूले कसरी सक्छन् भन्ने भावमा चेतावनी दिनुभएको छ। उहाँले आफू विरूद्ध नेपालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म मुद्दा हालिए पनि आफूलाई पक्राउ गर्ने अवस्था नरहेको दावी समेत गर्नुभयो।
1: संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको गणतन्त्र मैले पठाएको गर्छु ल्याएको हो जनताको जनताले चुनेको संविधान सभा ल्याएको गणतन्त्र हो मैले ल्याएको हो त्यो मैले सहायक आन्दोलन छैन मैले मैले आएर चारजना पनि छैन नेपाली जनता सम्बन्धक ग्रुपको हो नेपाली जनता नेपालको मालिक हो त्यो मालिकी जीवन त्यही हुन्छ त्यसको प्रतिनिधिको अदालत हो संसार जनताको अदालत मात्रै होइन त्यो सत्ता पालेमा 50 सालदेखि नै निष्पक्ष न्याय दिएको अदालत हो त्यो अदालतमा मेरो पुरा विश्वास छ मलाई विश्वास छ नाता ज्ञान सकिन अरू सक्छ यहाँ
0: देउबाला विमानस्थलमै स्वागत गर्न पुग्नुभएका नेता शशांक कोइरालाले सभापतिको जिम्मेवारीमा कुनै कानूनी अडचन वा स्टेअर्जन नरहेको दावी गर्दै देउबाले कंग्रेसको वैधानिक सभापति भएको बताउनुभयो। पार्टीलाई एक ढिक्का बनाएर अघि बढ़ाउन प्रयास जारी रहेको पनि उहाँको भनाई छ। कंग्रेस सभापति गगन थापाले केन्द्रीय समिति बैठक शुरू गर्दै स्वास्थ्य उपचारपछि नेपाल फर्किनुभएका पूर्व सभापति देउबालाई स्वागत गर्नुभएको छ। देउबा फर्किएको भोलिपल्ट संस्थापन इतरपक्षले 3 दिने राष्ट्र भेला बोलाएको छ भने संस्थापन पक्षको केन्द्रीय समिति बैठक पनि जारी छ। पूर्व सभापति देउबा र पूर्व उपसभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतको पूर्व आदेश पुनरावलोकनका लागि दिएको निवेदनमा अदालतले निष्ठा दिएपछि कंग्रेसभित्रको नेतृत्व विवाद थप चासोको विषय बनेको छ।
2: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। आज प्रदेश सभालाई सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो। गत असार 31 गते सत्ता गठबन्धनमा रहेको नेकपा एमाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको प्रदेश सरकार अल्पमतमा थियो। उहाँले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुला भएको छ। केन्द्रमा एमाले र नेकपाको सहमति अनुसार सुदूरपश्चिममा अब नेकपाले सरकारको नेतृत्व गर्नेछ। नयाँ मुख्यमन्त्रीमा खगराज भट्टको नाम
0: मध्य प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने प्रक्रिया अघि बढ़ाएको छ। हाल कायम रहेका 12 मन्त्रालयलाई गाभेर 9 सीमित गर्ने र सोही अनुसार मन्त्री परिषद पुनर्गठन गर्ने तयारी भइरहेको छ। अर्थमन्त्री युवराज भट्टराई संयोजकत्व कार्यदलले दिएको सिफारिशका आधारमा 6 मन्त्रालयलाई एक आपसमा मिलाएर 3 बनाउन लागि आगामी 2-3 दिन भित्रै सत्ता गठबन्धन दलहरूबीच सहमति जुटाई नयाँ संरचना लागू गर्ने योजना छ।
2: हुँदै आएको कोशी प्रदेश सभाको बैठक आगामी भदौ 3 गते बस्दैछ। प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै 9 अधिवेशनको 23 बैठक आह्वान गरिएको जानकारी दिएको हो। यसपटकको बैठक कटहरी स्थित संसद सचिवालय परिसरमा भर्खरै निर्माण सम्पन्न भएको नयाँ संसद भवनमा आयोजना गरिनेछ।
0: देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारभित्रै आजदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नयाँ बिक्री कक्ष सञ्चालनमा आएको छ। कम्पनीको 7 वार्षिक उत्सवका अवसरमा आयोजित यही कार्यक्रमका बीच उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उक्त बिक्री कक्षको उद्घाटन गर्नुभयो। नयाँ बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत कर्मचारीका साथै त्यहाँ पुग्ने सेवाग्राहीले 142 प्रकारका खाद्य तथा गैर खाद्य सामग्री सजिलै खरिद गर्न सक्नेछन्। उद्घाटन कार्यक्रममा मन्त्री यादवले नागरिकलाई सस्तो र गुणस्तर उपभोग्य वस्तु पुर्याउन सरकार लागि परेको बताउनुभयो। स्वदेशी किसान र स्थानीय उत्पादनलाई बजारसँग जोड्ने नीति अनुसार यो सेवा विस्तार गरिएको कम्पनीले जनाएको छ। कम्पनीले आजैदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत मूल्य पसल पनि शुरू गरेको छ। यी पसलहरूबाट दैनिक उपभोग्य सामान खरिद गर्दा उपभोक्ताले प्रति किलो तथा प्रति लिटर 5 रूपियाँसम्म छूट पाउन सक्नेछन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। Thank you.

0: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सरकारी सेवालाई प्रविधि मैत्री र आधुनिक बनाउने अभियान अन्तर्गत हुलाक सेवा मार्फत 10.5 लाख सवारी चालक अनुमति पत्र र 2.5 लाख राहदानी ढुवानी गरिएको छ। हुलाक सेवा विभागका अनुसार हुम्ला बाहेक देशका 76 जिल्लामा सरकारी कागजात र सामग्री घर दैलोमै पुर्याउने व्यवस्था कार्यान्वयनमा आइसकेको छ। जिल्ला प्रशासन कार्यालयहरू मार्फत हालसम्म 8.5 हजार भन्दा बढ़ी राहदानी र सुर्खेतबाट 1,000 भन्दा बढ़ी लाइसेन्स सीधा सेवाग्राहीको घरमै पुर्याइएको छ। राजधानी र सवारी चालक अनुमति पत्रका अतिरिक्त नेपाल खुला विश्वविद्यालय संघको सम्झौतापछि शैक्षिक प्रमाणपत्र तथा स्वास्थ्य बीमा र जनस्वास्थ्य प्रयोगशालाका नमूना समेत हुलाक मार्फत ढुवानी भइरहेका छन्। विभागले जग्गा धनी पूर्जा पुर्याउन भूमि व्यवस्था विभागसँग सम्झौता गरिसकेको छ भने देशभरका 50 वटा हुलाक कार्यालयलाई स्मार्ट हुलाकका रूपमा अघि बढ़ाइने भएको छ।
3: जापानी इन्सेफ्लाइटिस संक्रमणको जोखिम बढ़ेको भन्दै स्वास्थ्य सेवा विभागले उच्च सजगता अपनाउन सबैमा अनुरोध गरेको छ। नेपालमा 11 अगस्तसम्म 54 जनामा यो संक्रमण पुष्टि भइसकेको र 13 जनाले ज्यान गुमाइसकेको विभागले जनाएको छ। संक्रमण पुष्टि भएका करिब 89% बिरामीले खोप नलगाएको र विशेष गरी तराईका जिल्लाहरूमा यसको असर बढ़ी देखिएको छ। संक्रमित पंक्षी तथा सुंगुर बंगुरलाई टोकेको लामखुट्टेले मानिसलाई टोक्दा यो भाइरस सर्ने गर्छ र यसले मानिसको मस्तिष्क असर पुर्याउने गर्दछ। यो मानिसबाट मानिसमा सोझै नसर्ने भए पनि 15 वर्ष मुनिका बाल बालिका र 50 वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकमा यसको जोखिम मृत्यु दर बढ़ी देखिएको विभागले जनाएको छ। उच्च ज्वरो आउने, बेसरी टाउको दुख्ने, घाँटी अररो हुने र बेहोस हुने जस्ता लक्षण देखिन साथ तुरन्त स्वास्थ्य संस्थामा जान पनि विभागले आग्रह गरेको छ।
2: भक्तपुरको मध्यपुर थिमी बोडे स्थित कृषि विकास बैंकको तालिम केन्द्रमा निर्मित होल्डिङ सेन्टरमा बस्दै आएका 57 वर्षीय हिरालाल पासवान आफ्नै कोठामा मृत भेटिएका छन्। बारा सुवर्ण गाउँपालिका 2 का स्थायी बासिन्दा पासवानले तालिम केन्द्रको दोस्रो तला स्थित कोठा नम्बर 207 पासो लगाएको अवस्थामा फेला परेका थिए। किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी बसेपछि बोडै स्थानान्तरण गरिएका उनी सुकुम्बासीको स्थायी व्यवस्थापन नहुँदा केही समयदेखि चिन्तित रहँदै आएका थिए। श्रीमती गाउँ गएका बेला कोठामा एक्लै रहेका पासवानले यस्तो निर्णय लिएका हुन् र त्यहाँ घटनापछि प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्का सहितको सुरक्षा टोली पुगे पनि राज्यको उदासीनताले यो अवस्था आएको भन्दै आन्दोलित सुकुम्बासीले सप उठाउन नदिएको र नाराबाजी उनीहरूले उचित व्यवस्थापन र राहतको माग गर्दै जारी राखेको नेपाल महिला एकता समाजका अध्यक्ष बीना बुद्धाचार्यले बताउनु भएको छ।
4: बोडे होल्डिङ सेन्टरमा असारको 27 गते किर्तिपुरमा बाढी पसेपछि ल्यायो होइन, बोडे होल्डिङ सेन्टरमा ल्यायो, त्यसपछि तपाईँको 27 गते ल्यायो अनि आज चाहिँ राति अब उहाँहरूलाई विभिन्न खालको अब भूमि व्यवस्था गर्छु यहाँ गर्छु त्यहाँ गर्छु भने 15 दिनको टाइम दिएको थियो। आज अब 100 दिन कटिसक्यो। यहाँ चाहिँ आज एकजना आत्महत्या गर्नुभयो होइन, हिरा दजारा दुसार, अनि यहाँ बोडे लिएर आएपछि बोडेमा चाहिँ अब पसिनै राख्नु भएको थियो, सरकारले गर्छ भन्ने त्यो हिसाबले गरिरहनु भएको थियो, तर उहाँलाई चाहिँ मानसिक हिसाबले एकदम असन्न देखिने नै उहाँ चाहिँ अब म मर्छु कि यो सरकारले पनि गर्दैन होला भन्ने खालको एउटा खालको अब भनिरहने छ। यहाँ सरकारको प्रतिनिधि आउँदा पनि अब हामीलाई छिटो व्यवस्थापन गरिदिनु, हामीलाई खाना नदिनु, बरु लु अरू केही व्यवस्थापन गर्नु पर्दैन, हामीलाई चाहिँ यहाँ जग्गाको व्यवस्था गरिदिनु, हामी जसो तसो गरेर खाउँला भनेर उहाँले हरेक मिटिङमा सरकारको जिम्मेवारी निकायको जो आउँदा पनि त्यसै गरिराख्नु भन्ने हुने रहेछ। अनि अब अहिले सरकारले जुन खालको व्यवस्थापनको कुरा निकाले उसमा अब अहिले चाहिँ उहाँको नाम पनि आएको छैन, अरू प्रक्रियाहरू कहाँ के गरिरहेको छ थाहा पनि नभएको भएर हिजो राति अब कतिखेर भयो थाहा भएन, तर यहाँ चाहिँ 9:30 बजे होल्डिङ सेन्टरमा चाहिँ उहाँले आत्महत्या गर्नुभएछ। अनि यहाँ 9:30 बजे थाहा भएपछि अनि यहाँ प्रहरीहरू आए, भक्तपुरको अघि सिडिओ पनि आउनुभयो जानुभयो, तर यहाँको मृतक परिवारले चाहिँ उठाउन दिनुभएको छैन। लास्ट
3: भक्तपुर र झापाका संयौं परिवारले वर्षौंको पर्खाईपछि जग्गा धनी प्रमाण पूर्जा प्राप्त गरेका छन्। भूमि समस्या समाधान समितिले भक्तपुरको मध्यपुर थिमी नगरपालिका 8 बोधे गाउँका 421 परिवारलाई धनी पूर्जा वितरण गरेको छ। आर्थिक वर्ष 2000 78 नाप जाँच सकिए पनि दर्ता प्रक्रियामा सर्वसाधारणको उपस्थिति कम हुँदा रोकिँदै आएको पूर्जा बाँड्ने काम अहिले प्रक्रिया पूरा गरी सम्पन्न गरिएको हो। यसै गरी झापाको कन्काई नगरपालिका 3 र 6 का 13 जना भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई पनि जग्गा धनी प्रमाण पूर्जा बुझाइएको छ। यसअघि कन्काईभित्र पूर्जा पाउनेको संख्या 258 पुगेको छ। नगर प्रमुख राजेन्द्र कुमार पोखरेलका अनुसार लगत संकलन भइरहेका र अन्य भूमिहीनहरूलाई पनि क्रमबद्ध रूपमा पूर्जा बुझाइनेछ।
2: काठमाडौँ स्थित होटल रेडिसनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले छापा मारेर ठूलो संख्यामा ग्यास सिलिण्डर बरामद गरेको छ। बजारमा सर्वसाधारणले सहजै ग्यास पाउन नसकेको गुनासो बढ़ेपछि गरिएको अनुगमनका क्रममा होटलमा 184 वटा सिलिण्डर भेटिएका छन्। विभागका अनुसार होटल परिसरमा नेपाल ग्यासका 117 वटा भरिएका र एसटीसी ब्राण्डका 67 वटा सिलिण्डर मौजदात राखिएको पाइएको छ। यसबाहेक भान्साका चूलोमा करिब 70 वटा सिलिण्डर प्रयोग भइरहेको भेटिएको छ। साधारणले उपभोग्य सामग्री नपाएर शास्ती खेपिरहेको अवस्थामा होटलमा ग्यास संचित गरेको पाइएपछि मन्त्रालयले कार्यवाही अगाडि बढ़ाउने तयारी गरेको छ।
3: प्रहरी कार्यालयका हिरासत कक्षमा दिनरात सीसीटीभी क्यामेरा जडान गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। कानून अध्ययनरत विवेक चौधरी सहितको टोलीले आज प्रहरी थुनालाई सुरक्षित र पारदर्शी बनाउने व्यवस्था मिलाउन माग गर्दै निवेदन दर्ता गराएको हो। रिटमा राति पनि प्रष्ट देखिने नाइट भिजन सुविधाका साथै आवाज र दृश्य दुवै रेकर्ड हुने सीसीटीभी जडान गर्न आग्रह गरिएको छ। साथै हिरासतभित्रका घटनाको प्रमाण जोगाउन कम्तीमा 1 देखि 1.5 वर्षसम्म फुटेज नमेटिने गरी सुरक्षित राख्न कानून बनाउन सरकारका नाममा परमादेश जारी गर्न माग गरिएको छ। निवेदनमाथि प्रारम्भिक सुनवाईका लागि भोलि शुक्रबार पेशी तय भएको छ।
2: सुनसरीको धरान 14 स्थित नरसिंह भगवान मन्दिरको 10.5 कट्ठा सार्वजनिक जग्गा गैर कानूनी रूपमा व्यक्तिका नाममा दर्ता गराएको अभियोगमा 8 जनामाथि विशेष अदालतमा मुद्दा चलाइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन धरान नगरपालिकाका प्रशासकीय अधिकृत गणेश प्रसाद खतिवड़ा, मालपोतका कर्मचारी, तत्कालीन ओडा सचिव, मन्दिरका पुजारी र बिचौलियालाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। नक्कली सर्च मेन मुचुल्का तयार पारेर मन्दिरको जग्गा पुजारी टिरू चौधरीका नाममा नाम सरी गरी किनबेच गरिएको अनुसन्धानबाट खुलेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौँ।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस होम डिश होम खुशीको कनेक्शन
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपालकै आन्तरिक आमदानीबाट मुलुकको विकास गर्ने गरी नयाँ बजेट ल्याइएको अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले बताउनु भएको छ। गृह जिल्ला तनहुँमा जिल्ला समन्वय समितिको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उहाँले ऋण लिएर दैनिक प्रशासनिक खर्च चलाउने पुरानो परिपाटी अन्त्य गर्न करको दायरा बढ़ाएर आन्तरिक राजस्व मजबूत बनाउने नीति लिएको स्पष्ट पार्नु भएको छ।
3: नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक आज झण्डै 9 अंकले उकालो लागेको छ। नेप्से 8.81 अंकले बढ़ेर 2651 बिन्दुमा पुगेको हो। अघिल्लो दिनको तुलनामा खरिद बिक्री रकममा समेत सुधार भई आज 3,72,47,00,000 रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको छ। कारोबारमा आएका मध्ये 171 कम्पनीको शेयर मूल्य बढ़ेको छ भने 86 घटेको र 19 कम्पनीको मूल्य स्थिर छ।
2: अब विदेशका खबर। चरम ऊर्जा संकटपछि बंगलादेश सरकारले देशभरका सपिङ मल बजार तथा पसलहरू सञ्चालन हुने समय छोट्याएको छ। ऊर्जा तथा खनिज स्रोत मन्त्रालयको नयाँ आदेश अनुसार अब व्यापारिक प्रतिष्ठानहरू बिहान 11 बजेदेखि राति 8 बजेसम्म मात्र खोल्न पाइनेछ। मध्यपूर्वको तनावका कारण उत्पन्न विश्वव्यापी इन्धन संकटलाई ध्यानमा राख्दै बिजुली जोगाउन यो कदम चालिएको मन्त्रालयको भनाई छ। नयाँ नियमानुसार विज्ञापनका उज्याला बोर्डहरू राति 7 बजेभित्रै बन्द गरिसक्नुपर्नेछ भने सजावटी बत्ती प्रयोगमा रोक लगाइएको छ।
3: संयुक्त राष्ट्र संघले खाड़ी तथा लाल सागर क्षेत्रमा चुलिँदै आएको तनाव घटाउन सैन्य टकराव छोडेर वार्ता र कूटनीतिक बाटो रोज्न सम्बद्ध पक्षहरूसँग आग्रह गरेको छ। महासचिव एन्टोनियो गुटरेसका अनुसार हर्मुज जलघाटी र लाल सागर क्षेत्रमा भइरहेका पछिल्ला घटनाक्रमलाई राष्ट्रसंघले नजिकैबाट नियालिरहेको छ। विश्व व्यापार र सामान आपूर्तिका हिसाबले संवेदनशील मानिएका यी समुद्री मार्गमा हुने अवरोधले क्षेत्रीय सुरक्षा र जनजीवनमा असर पार्ने बताइएको छ।
2: अब खेलकुद। पटक पटक रोकिँदै आएको 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16-29 गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने भएको छ। सिंहदरबार स्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको 125 बोर्ड बैठकले यो नयाँ मिति तय गरेको हो। यसअघि पूर्वाधार निर्माणमा भएको ढिलाइ, बजेट अभाव तथा विविध कारणले 4 पटकसम्म प्रतियोगिता स्थगित भइसकेको थियो।
3: त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कवड हलमा असोज 8-17 गतेसम्म आयोजना हुने एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करणका लागि नयाँ टोली सार्वजनिक भएको छ। प्रतियोगिता आयोजकले सुदूरपश्चिम रोयल वारियर्सलाई औपचारिक रूपमा समावेश गरेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
2: रोल्पा पहिरोमा मृत्यु हुनेको संख्या 7 पुग्यो। बेपत्ता 5 जनाको खोजी जारी। बागमतीदेखि सुदूरपश्चिमसम्म आज राति भारी वर्षाको जोखिम।
3: हप्तामा 2 दिन सार्वजनिक विदा दिने निर्णय तत्काल नफेरिने। राष्ट्रिय सभामा सरकारको स्पष्ट उक्ति। त्रिभुवन विमानस्थलको भन्सार प्रणाली स्वचालित बनाउन निर्देशन।
2: सुदूरपश्चिमका मुख्यमन्त्री शाहद्वारा पदबाट राजीनामा। मधेस प्रदेशमा मन्त्रालय घटाएर 9 वटामा सीमित गर्ने तयारी। हुलाक मार्फत 76 जिल्लामा सरकारी कागजात र सामग्री घर दैलोमै वितरण।
3: बंगलादेशमा चरम ऊर्जा संकट। शपिङ मल र पसल सञ्चालकको समय छोटाइयो। गाड़ी खाड़ी र लाल सागर क्षेत्रको विवाद कूटनीतिक संवादबाट सुल्झाउन राष्ट्रसंघको आह्वान।
2: र 10 राष्ट्रिय खेलकुदको मिति 5 पटक तय। मंगसिर 16-29 सम्म कर्णालीमा हुने भलिबलको तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल वारियर्सको आगमन।
3: नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया सम्भावना सँगै उदाएको नया बिहानीको पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियोका हरेक प्रस्तुति मार्फत तपाईँको मन जित्ने प्रयास

0: रेडियो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठिक 5 बज्यो।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकुराबद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरिका विभिन्न सामुदायिक रेडियोहरूबाट सुन्न सकिन्छ।
1: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल संघको सहकार्यमा सीआईएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौ। भविष्यका कर्णधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै र त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 146 भाग प्रसारण गर्दैछौ। आजको कार्यक्रममा हामी पोषणको अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्दछ भन्ने बारेमा छलफल गर्नेछौ।
1: नेपालमा बाल पोषण सुधार र समग्र पोषण अवस्थालाई सुदृढ बनाउन स्थानीय सरकारको भूमिका सबैभन्दा अग्रपन्थीमा र महत्वपूर्ण हुन्छ। संहिताको कार्यान्वयनसँगै स्थानीय सरकारलाई स्वास्थ्य, शिक्षा र स्थानीय विकासका थुप्रै अधिकारहरू प्रत्यायोजित गरिएको छ। बाल पोषण सुधार र समग्र पोषणका लागि स्थानीय सरकारले गरिरहेका कामहरू र उनीहरूको भूमिकालाई निम्नानुसार वर्गीकरण गर्न सकिन्छ। गर्भावस्थादेखि बच्चा 2 वर्षको हुँदासम्मको आमा र शिशुलाई लक्षित गरी पोषण भत्ता, स्वास्थ्य जाँच र अण्डा तथा पौष्टिक आहार वितरण लगायतका कामहरू स्थानीय सरकारले गरिरहेका छन्। महोत्तरी लगायतका मध्य प्रदेशमा स्थानीय सरकार र संघ संस्थाहरूले गरेका कार्यका बारेमा रेडियो रुद्राक्ष महोत्तरीबाट उपासना तिवारीको रिपोर्ट।
2: बाल बालिकाको स्वस्थ भविष्यका लागि राम्रो पोषण अत्यन्त आवश्यक हुन्छ। बच्चाले पर्याप्त र पोषिलो खाना पाएन भने उसको शारीरिक तथा मानसिक विकासमा असर पर्न सक्छ। बाल बालिकालाई स्वस्थ बनाउनमा परिवार सँगै स्थानीय सरकार र स्थानीय संघ संस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ। हाम्रो गाउँ समुदायमा बाल बालिकाको पोषण सुधारका लागि स्थानीय तहले स्वास्थ्य कर्मी मार्फत बाल बालिकाको नियमित वृद्धि अनुगमनका साथ गर्भवती महिला र आमाहरूलाई गर्भ अवस्थादेखि नै पोषणयुक्त खाना, स्तनपान, बाल बालिकाको खानपान बारे जानकारी दिने काम गरिरहेका हुन्छन्। बच्चा जन्मिएपछि पहिला 6 महिनासम्म आमाको दूध मात्र खुवाउनु र 6 महिनापछि आमाको दूध सँगै विभिन्न प्रकारका पोसिला खानेकुरा खुवाउनु अत्यन्त महत्वपूर्ण हुन्छ बारे बताउँदै हुनुहुन्छ मटिहानी नगरपालिका महोत्तरीका स्वास्थ्य संयोजक पवन कुमार मण्डल।
3: नमस्कार, म पवन कुमार मण्डल, मटिहानी नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख। हाम्रो मटिहानी नगरपालिकामा बाल पोषण सम्बन्धी हामीले सर्वप्रथम मासिक वृद्धि अनुगमन गर्ने गर्छौ। जन्मेदेखि लिएर 24 महिना भित्रका नानीहरूलाई वृद्धि अनुगमन गर्छौ। वृद्धि अनुगमनको अर्थ के हो भने हामीले उक्त बाल बालिकाहरूलाई पहिले सर्वप्रथम तौल लिन्छौ कि कति केजी छ, त्यसपछि हामीले त्यो बाल बालिकाको पाखुराको नाप लिन्छौ। हाम्रो मुवा टेप भन्छ, मुवा टेपबाट हामीले पाखुराको नापमा परेको छ अर्थात् पहेलो कार्डमा चाहिँ पहेलो रङमा देखिन्छ, त्यस्तो बच्चाको आवतलाई हामीले परामर्श दिने गर्छौ। साथसाथै हामीले बाल बिटा भन्ने आउँछ, त्यो बाल बिटा हामीले खुवाउनलाई उहाँलाई सल्लाह दिन्छौ र साथसाथै उहाँलाई खाना खुवाउनको लागि परामर्श दिन्छौ। 6 महिना भित्रको बच्चा छ भने स्तनपानको बारेमा हामीले परामर्श दिन्छौ, 6 महिना भन्दा माथिको बच्चा छ भने खानाको बारेमा परामर्श, त्यसपछि रोगबाट बचाउने काम गर्छ र त्यस्तै खालको
2: संस्थाहरूको पनि महत्वपूर्ण योगदान हुन्छ। यस्ता संस्थाहरूले समुदायमा बाल पोषण सम्बन्धी जनचेतना कार्यक्रम गर्ने, अभिभावकहरूलाई जानकारी दिने, सरसफाई र स्वस्थ खानपानका विषयमा अभियान चलाउने जस्ता कामहरू गरिरहेका हुन्छन् बारे बताउँदै हुनुहुन्छ बागमती सेवा समाजका शशी वर्मा।
4: नमस्कार, म शशी वर्मा, म अहिले बागमती सेवा समाज नेपालमा आबद्ध छु र अहिले म पोषण कार्यक्रम हेर्छु। हाम्रो संस्थाबाट विशेष नेपाल सरकारको नीति जुन चलिरहेको छ बहुक्षेत्रीय पोषण योजना तेस्रोमा भएर आधारित उहाँहरूलाई हामीले सपोर्ट गराउँछौ। यो गर्नलाई चाहिँ हामीले महोत्तरी जिल्लामा चाहिँ हामीले चाहिँ सेलेक्टेड पालिकाहरूमा चाहिँ पालिकाहरूसँग समन्वय गरेर सुनौलो 1000 दिनका आमाहरूलाई जुन हामीले टार्गेट गरेका छौँ त्यसलाई चाहिँ हामीले बहुक्षेत्रीय पोषण योजनालाई कसरी अगाडि बढाउने र समुदायमा देखिएको यो कुपोषणहरूलाई कसरी अन्त गर्ने भन्ने कुराहरूमा चाहिँ हामीले सपोर्ट गर्दछौँ। त्यस अन्तर्गत चाहिँ हामीले कम्युनिटी लेभलमा चाहिँ हामीले जुन हाम्रो महिला स्वयंसेविकाहरू हुनुहुन्छ उहाँहरूलाई राखेर चाहिँ हामीले खानाको प्रदर्शनी हरेक बार खाना चाडको कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ र यो ग्रोथ मोनिटरिङहरू गर्ने र रेगुलर चाहिँ स्क्रिनिङ गर्ने बाल पोषणहरूको चाहिँ कुपोषण हटाउनलाई चाहिँ हामीले रेगुलर स्क्रिनिङ गरेर त्यसलाई चाहिँ स्वास्थ्य संस्थामा कसरी लिङ्केज गर्ने भन्ने कुराहरू चाहिँ हामीले गरिरहेछौँ। यो कुराहरू चाहिँ हामीले अगाडि बढाइरहेछौँ यो हाम्रो संस्थाबाट। र यो बहुक्षेत्रीय पोषण योजनाको जुन पोषण तथा खाद्य सुरक्षा समितिको बैठक बस्ने गर्दछ त्यसलाई चाहिँ हामीले कसरी सबै रेगुलर गर्न सकिन्छ र भोलिका दिनमा चाहिँ त्यहाँ उठेका सवालहरू त्यहाँ देखिएका समस्याहरूलाई चाहिँ अगाडि बढाउने भन्ने कुराहरू चाहिँ हामीले यहाँबाट चाहिँ अवलोकन गर्दछौँ र हामीले पनि यो परियोजनाबाट चाहिँ यसलाई चाहिँ सपोर्ट गर्दछौँ।
2: बाल बालिकाले पर्याप्त र उचित पोषण प्राप्त गरेमा मात्र बाल बालिकाको शारीरिक र मानसिक विकास सन्तुलित रूपमा हुन्छ। यसका लागि परिवार, सरकार र सामाजिक संघ संस्था गम्भीर भएर अझ लाग्नु जरुरी देखिन्छ। सीआईएन का लागि उपासना तिवारी, रेडियो रुद्राक्ष महोत्तरी।
0: मधेसपछि सुदूरपश्चिम तर्फ लागौं। सुदूरपश्चिमको पोषणमा भएको गतिविधिको बारेमा डोटीबाट मुकेश राज उपाध्यायलाई सुनौ।
5: हाम्रो चाहिँ त्यहाँ विद्यालयहरूमा चाहिँ सामुदायिक विद्यालयहरूमा चाहिँ त्यही लोकल स्थानीय उत्पादन भएका वस्तुहरू खाद्य पदार्थहरू खुवाउने गरेको छ र त्यहाँ चाहिँ हामीले यसो त्यहाँका विद्यालयहरूमा चाहिँ बाल बालिकाहरूले चाहिँ मिठो मसिनो मानेर चाहिँ खाने गर्दछ त्यहाँ कि स्वस्थ रहनका लागि र त्यहाँ आफूले पर्याप्त मात्रामा चाहिँ खाने गर्दछन् र जस्तै कि अब त्यहाँ उत्पादन हुने चाहिँ भट्ट भटमासहरू भए, मकैहरू भए, कोदेको रोटीहरू भए चाहिँ अनि त्यही स्थानीय तहमा चाहिँ उत्पादन भएका चाहिँ अब कहिलेकाहीँ अन्डाहरू चाहिँ लोकल अन्डाहरू कुखुराहरू भए कुखुराहरू माछा त मासुहरू खुवाउने गरेको हुन्छ र चनाहरू त्यही उत्पादन भएका चाहिँ त्यो खुवाउने गरेको छ। त्यसले गर्दा चाहिँ बाल बालिकाहरू चाहिँ मिठो मिठो मानेर चाहिँ खाने गर्दछ र सधैँ विद्यालयमा पनि उपस्थित भइरहेको हुन्छ र कुनै कुनै ठाउँमा चाहिँ मैले यस्तो पनि सुनेको छु कि यो कुरकुरेहरू कुनै कुनै सामुदायिक विद्यालयहरूमा चाहिँ यसको चाहिँ कुरकुरेहरू नुडल्सहरू बाहिरको चिजहरू दिने गर्दछ तर हाम्रो त्यो सामुदायिक विद्यालयमा चाहिँ त्यसो गरेको छैन। त्यहाँ चाहिँ आफ्नै उत्पादन आफ्नै स्थानीय तहमा उत्पादन भएका खाद्य पदार्थहरू खुवाउने गर्दछन्। त्यसै गर्दा चाहिँ विद्यार्थीहरू पनि त्यहाँ उपस्थित भएर चाहिँ मिठो गरेर खान्छन्। त्यति मात्र गरेर कहाँ हुन्छ र त्यति पोषण त्यति कोही कोही बालबालिकाहरू चाहिँ कुनै कुनै ठाउँमा चाहिँ बालबालिकाहरू कुपोषित भएका देखेको हुन्छ र त्यो कुपोषितलाई हटाउनको लागि हामी जस्तै युवाहरूले हामी जस्तै बालबालिकाहरूले उठेर आवाज उठाएर जनचेतनामूलक कार्यक्रम हुन्छ कि सडक नाटक गरेर हुन्छ कि के गरेर हुन्छ हामीले चाहिँ उठाउनुपर्छ आवाज उठाएर यो पोषण सम्बन्धी विशेष गरी ध्यान दिनुपर्छ र त्यसैले त म हाम्रो यो सिएजी ग्रुपमा चाहिँ चाइल्ड एडभाइजरी ग्रुपमा चाहिँ यसरी काम गरिरहेको छु कि हामी चाहिँ एउटा समूहमा चाहिँ मैले त्यो सिकेँ र हाम्रो यही अरू अरू पोषण सम्बन्धी पनि अरू अरू कार्यक्रमहरू गरिरहेका छन् अनि थुप्रै कामहरू पनि गरिरहेका छन् जस्तै बाल हिंसा बाल व्यवहार भए अनि बाल बालिकाहरू माथि हुने त्यो चाहिँ थुप्रै कामहरू गरिरहेका छन्।
1: वर्ल्ड भिजनको सिङ्गापुरमा गरेको च्याम्प कार्यशालामा सहभागी पर्सना महर्जनको अनुभव पनि एकैछिन सुनौ।
6: अब पोषणको विषयमा मैले फर्स्टमा स्टार्टिङ जर्नी भन्नुपर्दाखेरि चाहिँ मैले चाहिँ वर्ल्ड भिजनको च्याम्पको वर्कसपमा चाहिँ जोइन गरेको थिएँ जुन चाहिँ हामी सिङ्गापुरमा भएको थियो र त्यसमा चाहिँ हामीले चाहिँ एज अ रिप्रेजेन्टेटिभ इभन होल कन्ट्रीको रिप्रेजेन्ट गरेर चाहिँ हामीले कस्तो कस्तो खालको न्युट्रिसन रिलेटेड प्रब्लम्सहरू छ भनेर चाहिँ राखेका थियौँ र त्यसपछि चाहिँ हामीले रिसर्च पनि गरेका थियौँ एज हामी आफैले चाहिँ फेसिलिटेट गरेर रिसर्च पनि गरेका थियौँ। रिसर्चमा चाहिँ हामीले धेरै जस्तो पाएको अब मैले म बसिरहेको एरिया भनेको काठमाडौँ एरियामा खासै माल न्युट्रिसनको चाहिँ त्यति धेरै केसेसहरू छैन होइन न्युट्रिसन नै खाना नै नपाउने कुरा पनि छैन र धेरै जस्तो देखिने प्रब्लम भनेको चाहिँ जङ्क फुड कन्जम्सन जुन चाहिँ अहिले मोस्टली सिटी एरियाजमा चाहिँ धेरै नै छ र किनभने अब पेरेन्ट्सहरू बिजी भइरहेको हुन्छ यो के ब्यालेन्स डाइटहरू प्रिपेयर गर्न पाइरहेको हुँदैन अनि के बालबालिकाहरूले पसलमा गयो किन्यो खायो अनि त्यही त हो टाइपको हुन्छ। मैले पनि अब रिसर्च गर्दाखेरि मेरो एरियामा देखेको भनेको यही जङ्क फुडको कन्जम्सन चाहिँ धेरै छ अनि के अरे त्यही च्याम्पको मेम्बर भएर काम गर्दाखेरि यो रिसर्च गर्दाखेरि पनि त्यही कुरा चाहिँ धेरै आएको हो र यो रिसर्चमा चाहिँ म आफैले रिपोर्ट पनि प्रिपेयर गरेको जुन चाहिँ मेरो लागि नयाँ कुरा पनि हो र फेसिलिटेट गर्नु पनि मेरो लागि नयाँ कुरा हो. जङ्क फुडको त्यो के अरे छ भन्नाले माल न्युट्रिसन चाहिँ होइन कि अब हाम्रोमा ओबिसिटीहरू जङ्क फुडको कारणले अनि अर्को हेल्थ रिलेटेड इस्युजहरू चाहिँ देखाएको छ. मेरो विचारमा यो के अरे फर्स्ट थिङ त अवेरनेसै क्रिएट गर्नु पर्यो बालबालिकाहरू बिचमा चाहिँ यो जङ्क फुडले चाहिँ के अफेक्ट गर्न सक्छ हेल्थमा कस्तो इस्युजहरू ल्याउन सक्छ त्यो पनि फेरि बालबालिकाहरूको लागि नै सरल त्यो के अरे उनीहरूले बुझ्ने भाषामा भनौँ र अहिले ट्रेन्ड अहिले के अरे गर्न सकिने भनेको एनिमेसनहरू थ्रुबाट चाहिँ कस्तो छ के चाहिँ हुनसक्छ भनेर चाहिँ देखाउँदाखेरि उनीहरू आफैले पनि अब छोड्छन् होला भन्ने हो भिडियोको मार्फत. यस अनि अर्को भनेको चाहिँ पेरेन्ट्सहरूले नै अब के अरे आफ्नो बालबालिकाहरूको खानेकुराहरूमा ध्यान दिएर होइन अब इभन बिजी भए पनि अब फुडहरू चाहिँ प्रिपेयरै राखेर त्यो जस्ट तताएर खान मिल्ने गरी फुल ब्यालेन्स चाहिँ गरेर राखे पनि यो चाहिँ समाधान हुन्छ जस्तो लाग्छ. अब गाउँमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि गाउँमा चाहिँ अब के अरे पर्याप्त खानाहरू नपाएर चाहिँ यो न्युट्रिसनको प्रब्लम हुन्छ भने सहरी क्षेत्रहरूमा चाहिँ खाना त पाउँछ तर के अरे जङ्क फुडमा चाहिँ धेरै इन्भल्भ भएको छ धेरै कन्ज्युम गरेर चाहिँ हेल्थ के अरे न्युट्रिसन रिलेटेड प्रब्लम चाहिँ आउने आएको छ. जङ्क फुड चाहिँ नखानु. जङ्क फुड भनेको अब टेस्टमा चाहिँ मिठो हुन्छ तर हेल्थलाई चाहिँ धेरै इस्युजहरू क्रिएट गर्छ. सो त्यही हो बरु त्यसको बदलामा चाहिँ अब के अरे अल्टरनेटिभ्सहरू खोज्ने. अब चौचो खान मन लाग्यो भने बरु के अरे त्यो प्याकेजवाला नभइकन चाहिँ अब अर्कै हुन्छ जस्तै अब के अरे आटाको चौचोहरू हुनसक्छ जुन चाहिँ त्यो ह्यान्डमेड नुडल्सहरू हुन्छ जसमा प्रिजर्भेटिभ्सहरू हुँदैन तिनीहरूको अल्टरनेटिभ भयो. अर्को भनेको घरमै बनाएर खाने अब जस्तै केक्सहरू त्यो मफिन्सहरू त अहिले रेसिपी युट्युबमा रेसिपीहरू हेरेर घरमै हेल्दी वेमा बनाएर खान मिल्यो.
0: अब सिन्धुलीतर्फ लागौं. सिन्धुलीका स्थानीय तह र विभिन्न संघ संस्थाहरूले बाल पोषण सुधारका लागि आफ्ना तर्फबाट विभिन्न गतिविधिहरू गरिरहेका छन्। रेडियो सिद्धबाबा सिन्धुलीबाट एम चौलागाईको रिपोर्ट.
7: बाल पोषण सुधारका लागि परिवारको भूमिका महत्वपूर्ण भए पनि त्यसलाई प्रभावकारी बनाउन सिन्धुलीमा स्थानीय तह र विभिन्न संघ संस्थाले आफ्ना कार्यक्रमलाई प्राथमिकतामा राख्न थालेका छन्। स्थानीय तह मार्फतका निकाय र संघ संस्थाबाट वडा स्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरी बाल पोषण सुधारका कार्यक्रम प्राथमिकतामा राख्न थालेका हुन्. बाल पोषण सुधारका लागि कमलामाई नगरपालिकाबाट 13 नम्बर र 14 नम्बर वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन सँगै मातृ शिशु कार्यक्रम मातृपोषण का लागि कार्यक्रम सञ्चालन भएको नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको भनाइ छ.
8: बाल मातृ पोषणको लागि कमलामाई नगरपालिकाले कमलामाई नगरपालिका संघीय सरकार भएर हामीले 26,37,726 रुपियाँ